0: अहिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत भदौ 10 गते आएको भटेकोशी बाढ़ीमा परिहराएका मध्ये हालसम्म 1380 वटा शव फेला परेका छन्। पहिचान भएका 102 वटा शव आफन्तलाई बुझाइएको छ। 1148 वटा शव विभिन्न जिल्लामा गाडेर व्यवस्थापन गरिएको छ।
3: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीबाट घरबार विहीन भएका र उद्धार गरिएका मध्ये 3,685 जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्छन् भन्ने अझै टुंगो लागेको छैन। पूर्वाधार विकास मन्त्रालय मार्फतको शहरी विकास तथा भवन निर्माण विभागका आवास महाशाखाका सिनियर डिभिजन इन्जिनियर टंक गौतमका अनुसार बिहिबार साँझसम्म काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा राखिएका 37 होल्डिङ सेन्टरमा बाढ़ी पीड़ित बस्दै आएका छन्।
2: गण्डकी प्रदेशमा जलवायु परिवर्तनको असर बहुआयामिक देखिएको छ। हिमाली बस्तीमा विपदका कारण बसाई सराईदेखि पहाड़ी क्षेत्रमा पानीका स्रोत घट्नु, तराईमा अत्याधिक गर्मीले कृषि उत्पादनमा असर गर्नु र शहरी क्षेत्रमा हरियाली घट्दै अत्याधिक तापक्रम बढ़नु जस्ता बहुक्षेत्रीय असर छन्।
3: मधेसको वन क्षेत्रमा हरेक वर्ष करोड़ौं मूल्यका काठ कुहिएर मकिएर डढेलोले नष्ट भइरहेको छ। धेरै वन मन्त्री फेरिए, कति वन अधिकृतले कार्यभार सम्हाले, तर वनमै ढलेको काठ त्यसै खेर जाने समस्या भने दशकौंदेखि जस्ताको त्यस्तै छ। रूख ढल्छ, सुत्छ, किरा लाग्छ, आग लागिपर्छ, तर त्यसको व्यवस्थापन हुँदैन। न समयमै कटान हुन्छ, न निलामी, न उपयोग।
2: विद्यार्थीको बढ़दो विशेष पलायनका कारण पछिल्लो समय नेपालका कलेजहरूमा विद्यार्थी अभाव हुन थालेको छ। अन्य विधाका तुलनामा निकै आकर्षक मानिने इन्जिनियरिङमा समेत विद्यार्थी अभाव हुन थालेको छ, तथापि कलेज थपिने क्रम भने रोकिएको छैन।
3: नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी 2083 आगामी असोज 1-4 गतेसम्म काठमाण्डुको भ्रेकुटी मण्डपमा आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको 75 हीरक जयन्तीको अवसरमा आयोजना गर्न लागि हो।
2: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण दूरसंचार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेको, रसुवाका प्रभावित क्षेत्रमा डिश मीडिया नेटवर्क लिमिटेड डिश होमले निशुल्क सेटेलाइट इन्टरनेट सेवा शुरू गरेको छ।
3: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार 13.85 अङ्कले घटेको छ। बुधबार 15.43 अङ्कले घटेर 2545.40 अङ्कमा बन्द भएको नेप्से बिहिबार पुनः दोहोरो अङ्कले घटेको छ। यस दिन कारोबारमा आएको सबै उपसमूहका परिसूचक घटेपछि समग्र नेप्से पौने 14 अङ्कले घटेको छ। नेप्से घटेपछि समग्र नेप्से 2531.55 अङ्कमा ओर्लेर बन्द भएको थियो।

0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 1660-01-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। फिलिपिन्समा पानी जहाज दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 87 जना बेपत्ता भएका छन्। फिलिपिन्सको तटरक्षक बलले यात्रुवाहक उक्त पानी जहाजमा आगलागी भएसँगै दुर्घटनामा परेको बताएका छन्।
6: अब खेल खबर। नेपाली ओमानलाई पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। मलेसियाको बाईमा सुभल क्रिकेट मैदानमा बिहिबार भएको सेमी फाइनल खेलमा नेपालले ओमानमाथि 87 रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले जितका लागि दिएको 148 रनको लक्ष्य पछ्याएको ओमान 28.1 ओभरमा सबै विकेट गुमाउँदै 60 रनमा समेटिएको थियो।
5: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले न्यूयोर्कमा नेपालले राख्नुपर्ने जलवायु न्यायको प्रस्ताव शीर्षकमा हरिगोपाल रिसालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। यसलाई लिँदैछौ। संयुक्त राष्ट्र महासभामा नेपालले जलवायु परिवर्तनबाट सिर्जित विपदको वैज्ञानिक प्रमाण सहित क्षतिको यथार्थ विवरण, जलवायु न्यायको कानूनी आधार र लगानीका स्पष्ट योजना प्रस्तुत गर्दै भारत चीन सहित अति कम विकसित पर्वतीय तथा जलवायु जोखिममा रहेका देशको समर्थन जुटाउन आवश्यक छ। न्यूयोर्क यात्राको उपलब्धि भाषणको प्रभावले होइन, प्राप्त स्रोत प्राविधिक सहयोग, कूटनीतिक समर्थन र त्यसलाई नेपालभित्र परिणाममा बदल्ने क्षमताले निर्धारण गर्नेछ।
6: अहंकारको आयु लामो हुँदैन शीर्षकमा रमेश प्रसाद तिमल सिन्हाको विचार हिमालय टाइम्समा छापिएको छ। दशकौंको राजनीतिक यात्रामा पटक पटक चुनाव जितेका नेताहरू समेत आफूलाई जनताभन्दा माथि राख्ने अधिकार पाउँदैनन् भने पहिलो पटक चुनाव जितेमा कसै अरूलाई
7: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
10: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
12: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
11: प्रोप्राइटर प्रतीक्षा दाहाल।

0: सम्पर्क नम्बर 9813555553।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
2: नयाँ नेपालको एक लौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
3: आहा खबर हो, सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
4: सामुदायिक रेडियोबाट देशैभरिकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल भदौ 26 गते शुक्रबार, सेप्टेम्बर 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको औंसी तिथि, बुवाको मुख हेर्ने दिन।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने, पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक शाह नियुक्त, खाना पकाउने ग्यासको सहज आपूर्ति बनाउने चुनौती।
4: अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, प्रधानमन्त्रीको भ्रमण मन्त्री परिषदबाट स्वीकृत, जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार, कांग्रेस र नेकपा पुननिर्माणमै।
3: स्वस्थ जनशक्ति उत्पादनका लागि पर्याप्त स्तनपान महत्वपूर्ण, स्तनपान कक्षको व्यवस्था गर्न कामकाजी महिलाहरूको माग, कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज।
4: चीन र कंगोमा भएका आगलागीका घटनामा 44 जनाको मृत्यु, अस्ट्रेलियाका 2,50,000 समुद्री तटीय क्षेत्रका घर बाढ़ीको जोखिममा, अमेरिकी युवालाई $5,000 दिने ट्रम्पको घोषणा,
3: र नेपाल भलिबल लीगको शीर्ष स्थानमा रहँदै अन्नपूर्ण फाइनलमा एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले युएईसँग खेल्ने, 20 एसियाडमा 211 सदस्यीय नेपाली टोली सहभागी।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाढ़ी पछिको पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने पूर्वानुमान गरिएको प्रसंग।
4: गत 10 भदौमा तिब्बत हुँदै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षति, पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7.25 खर्ब रूपियाँ चाहिने आकलन गरिएको छ। सरकारले गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको हो। हालसम्म 1,377 जनाको ज्यान गएको छ भने रसुवा, नुवाकोट, धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याइएको छ। विनाशकारी बाढ़ीले सर्वसाधारणका घर, खेत, व्यवसाय, सड़क, पुल, सुखा बन्दरगाह, मालवाहक कन्टेनर नाकामा पुर्याइएका सवारी साधन लगायत बगाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलनले यस्तो बताएको हो। सो प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्रमा पुनरुत्थानका लागि 4.73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरुत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्यानल प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि मात्रै 3.90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। त्यस्तै 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ, 33 मोटरेबल पुल बगेका छन् भने 4 आंशिक क्षति पुगेको छ। त्यस्तै बाढ़ी प्रभावित क्षेत्रमा रहेका 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुगेको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ लाग्ने अनुमान गरिएको छ। बाढ़ीका कारण सामाजिक तथा उत्पादन क्षेत्रमा पनि ठूलो भौतिक र आर्थिक असर परेको छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा 7,570 निजी घरमा क्षति पुगेको छ। यसबाहेक 48 सार्वजनिक भवन 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यो क्षेत्रका लागि 1,03,54,09,00,000 रूपियाँ बजेट आवश्यक पर्नेछ।
3: यसैबीच भोटेकोशीको हिमबाढ़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 रनिङ टाइममा बेली ब्रिज निर्माण गरेर रसुवाको लाइफलाइन पुनः सञ्चालनमा ल्याएको हो। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रुबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनस्थापित भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 भोटेकोशी नदीमा आएको भीषण हिमबाढ़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सीआईएनसँग कुराकानी गर्दै विपद व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
6: 13,73,00,000 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5,000 भन्दा बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ केही डेटहरू, जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्रै हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। त्यहाँ अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
3: नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसंघको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौडा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 भार वहन क्षमता रहेको पुल हिजोदेखि सवारी साधनका लागि समेत सञ्चालनमा ल्याइएको छ। सेनाले भदौ 20 उक्त पुल निर्माण कार्य शुरू गरी 72 तयार गरी स्थानीय तह र आयोजनालाई पुल हस्तान्तरण समेत गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ। यसैबीच नुवाकोट बेत्रावतीको चण्डिका श्रेष्ठ रसुवा बाढ़ीमा परि बेपत्ता हुनुभयो। भदौ 10 बाढ़ीसँगै बेपत्ता श्रेष्ठ 8 नभेटिएपछि परिवारले कुशको शव बनाएर दाह संस्कार गरिसकेका थिए, तर क्रिया बसेको 4 उहाँ सकुशल भेटिनुभयो। सशस्त्र प्रहरी बल 11 गुल्मबाट खटिएको टोलीले 64 श्रेष्ठलाई घरको 4 तलाबाट उद्धार गरेको थियो। अस्पतालले आईसीयूमा उपचार भइरहेको उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ।
4: प्रभावित भइरहेका बेला नागरिकले खाना पकाउने एलपी ग्यासको समस्या झेलिरहेको भन्दै वितरण प्रणाली चुस्त बनाउन तथा बजार अनुगमनका लागि सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभामा आकस्मिक सुन्ने तथा विशेष समयमा सांसदहरूले ग्यास अभावसँगै रसुवा हिमबाढ़ी पछिको उद्धार तथा पुनर्निर्माण प्रभावकारी रूपमा अगाडि बढ़ाउन माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका महामन्त्री समेत रहनुभएका विपिन कुमार आचार्यले रसुवाबाढ़ी पछिको पुननिर्माण शीघ्र अगाडि बढ़ाउन माग गर्नुभयो। आचार्यले गत वर्षको जेएनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुननिर्माणमा भइरहेको ढिलाइमा पनि सरकारको ध्यानकर्षण गराउनु भएको छ। यसैबीच विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ी पछिको उद्धार, राहत र पुनरुत्थानका लागि सरकारले आवश्यक प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम पर्याप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष रहेको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापा
7: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरहे सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कति हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने कामहरूको। त्यो क्षेत्रमा जुन हामीले एउटा 9 जस्तो गरेर एउटा बुदा बनाएको थियौं त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढ़ाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
3: अब प्रधानमन्त्रीको अमेरिका भ्रमणको प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्र संघको 81 महासभामा आगामी असोज 6-10 सहभागी हुने प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएस सीको बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको पनि बताउनुभयो।
8: पहिलोमा संयुक्त राष्ट्र संघको 81 महासभामा 2083 असोज 6 देखि 10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी IGSC को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याग अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
4: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पर्याप्त पोषणका लागि स्तनपानको महत्व।
9: अब बच्चा हामीले ढिलो गर्यौं भने बिस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ, अनि पछि हामीले शुरू गर्दा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
4: पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, अध्यक्ष ओलीको प्रतिरक्षा गर्दै एमाले उपाध्यक्ष बादलद्वारा छुट्टा छुट्टै प्रतिवेदन तयार, जेएनजी आन्दोलनपछि एमाले पार्टी कार्यालय तयार, कांग्रेस र नेकपा पुनर्निर्माणमै लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।
13: प्याजको बिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
14: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री 6 असोजमा न्यूयोर्क जाने, भोटेकुसी विपदलाई विश्व मंचमा उठाउन विज्ञ र कूटनीतिक को सुझाव शीर्षकमा खबर प्रकाशित छ भने साढे पाँच महिनामै दुई मन्त्रीको राजीनामा उद्योग मन्त्रीमा शाह नियुक्त शीर्षकको अर्को खबर प्रकाशित छ। झण्डै दुई तिहाई बहुमतको सरकार गठन भएको साढे पाँच महिनामै अर्को मन्त्रीले पनि राजीनामा दिनुभएको छ। हिजो मात्रै संसदीय समितिमा ग्यास उद्योग बुधबार मात्रै संसदीय समितिमा ग्यास उद्योगीहरूको पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिनुभएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हिजो राजीनामा दिनुभयो। उहाँको ठाउँमा हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी चारबाट निर्वाचित दीपक कुमार शाहलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ। ओलीको प्रतिरक्षा गर्दै बादलले लिखित चुनाव समीक्षा र पुनर्गठन सम्बन्धी छुट्टै प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। महासचिव शंकर पोखरेलमाथि आरोप, पार्टीमा अन्तध्वंस मचाउन खोजिँदैछ भन्ने विषय पनि प्रकाशित छ भने तर विपन्न बबिताहरू सड़कमै बच्चा जन्माउन विवश शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा भोटेकुसी बारीको पुननिर्माणका लागि सवा सात खर्ब चाहिने शीर्षकको खबर छ। छोटो पूर्वाधार आयोजनाको मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। तीन महिनाभित्र मुद्दा किनारा लाग्नुपर्ने, पुनरावेदनका लागि सर्वोच्चले विज्ञ न्यायाधीश राखेर विशेष इजलास बनाउनुपर्ने व्यवस्था सहितको विधेयकको मसौदाको तयारी भइरहेको छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा चुरे उदिन्दा संकटमा मधेस शीर्षकमा उपेन्द्र यादवले बाह्रबाट खबर लेख्नु भएको छ। त्यस्तै उद्धार र राहतमा समन्वय अभाव शीर्षकमा पनि खबर छ भने यीआई मैत्री बन्द स्थानीय सरकार शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै नागरिकको भित्री पृष्ठमा हानि तथा नोक्सानी कोषमा नेपाललाई सहयोग गर्न विकल्प खोजिँदै शीर्षकको खबर छ। साढे तीन हजार बाढ़ी पीड़ित होल्डिङ सेन्टरमा शीर्षकमा भुवन शर्माले खबर लेख्नु भदौ दश गते आएको भोटेकुसी बारीबाट घरबार विहीन भएका र उद्धार भएका मध्ये 3,685 जना अझै पनि विभिन्न स्थानको होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन्।
15: गोर्खापत्र दैनिकको भित्री पन्नामा कृष्ण भीरको दीर्घकालीन समाधान टनेल शीर्षकमा नारायणगढ़बाट लेखिएको खबर छापिएको छ। देशकै प्रमुख राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा देखिएको पहिरो र सड़क भासिने समस्याको दीर्घकालीन समाधानको खोजी भइरहेको छ। राजमार्ग भन्दा तल त्रिशुली नदीको कटान र त्यसको माथिल्लो भागमा देखिएको चिराका कारण कृष्ण भीरमा पहिरोको जोखिम बढ़ेको उल्लेख गरिएको छ। पूर्व सांसद तामाङलाई साढे पाँच वर्ष कैद शीर्षकमा अर्को खबर छ। जिल्ला अदालत काठमाण्डौले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्य समेत रहेका इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद सजाय सुनाएको छ। सरकारसँग हातेमालो गर्दै राजनैतिक दल शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा पुराना दलहरू 23 भदौको कुरा गर्दैनन्, सरकार 24 भदौबारे बोल्दैन शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको खबर छापिएको छ। पुराना राजनैतिक दलहरू 24 भदौको विध्वंसले आन्दोलनको वैधतामाथि प्रश्न उठाउँछन् भने अहिलेको सरकार र राष्ट्रपा नेताहरू 23 भदौको दमनमाथि जोड़ दिँदै पुरानो राजनैतिक व्यवस्थाको असफलता र त्यसपछिको परिवर्तनको औचित्य स्थापित गर्न चाहन्छन्। अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा विद्यानन्द रामले राजविराजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा अरू खबर छापिएको छ। जेएनजी सहितका शालिगको काम सकिँदै अनावरणमा हतारो, मूर्तिकारकै थिएन सहमति शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक शीर्षकमा लेखिएको छ भने कानूनी रूपमा यूटीएलको लाइसेन्स खारेज, प्राधिकरणको निर्णय अझै आएन शीर्षकमा सजना बरालले लेख्नु भएको छ। नवीकरण शुल्क र बकौता रकम नबुझाएपछि युनाइटेड टेलिकम लिमिटेड यूटीएलको अनुमति पत्र कानूनी रूपमा स्वत खारेज भएको हो। यूटीएलको लाइसेन्स नवीकरण म्याद 19 भदौमा सकिए पनि नियामक नेपाल दूरसंचार प्राधिकरणले यसबारे कुनै आधिकारिक निर्णय वा सार्वजनिक सूचना प्रकाशन गर्न नसकेको उल्लेख गरिएको छ। नेप्सेमा बिहीबार पनि दोहोरो अंकको गिरावट शीर्षकमा अर्को खबर छापिएको छ भने आर्थिक कारोबार दैनिकमा बाढ़ी पीड़ितको साझा चिन्ता, अब कहाँ बस्ने शीर्षकमा स्थलगत रूपमा लेखिएको रिपोर्ट छ। सरस्वती ढकालले लेख्नु भएको हो। बेत्रावतीबाट जीवनको कमाई लगाएर बनाएको घर बाढ़ीले बगाइदिएको छ। बाल बच्चाको पठन पाठन कसरी अगाडि बढ़ाउने, छानो कसरी कहाँ र कस्तो हाल्ने, सरकारले हामीलाई के गर्छ, कसरी बाँकी जीवन चलाउने, प्राय त्यो बाढ़ी प्रभावित क्षेत्रका नागरिकहरूको साझा विचार र समस्या रहेको खबरमा उल्लेख गरिएको छ।
14: साझा खबरमा अब विदेशका खबर। चीनको पूर्वी बन्दरगाह शहर छिन्दाओमा मरमतका लागि राखिएको विदेशी मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार जहाजमा कुल 42 जना रहेका थिए, तीमध्ये 12 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसैबीच कंगोको विद्रोही नियन्त्रणमा रहेको पूर्वी शहरमा भीषण आगलागीमा कम्तीमा 24 बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आगलागीमा दुईवटा विद्यालय ध्वस्त हुनका साथै 300 काठले बनेका घर जलेर नष्ट भएका छन्। मृत्यु हुनेमा 19 छात्रा र 5 छात्रा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। समुद्रको सतह निरन्तर बढ़ेको कारण सन् 2100सम्ममा 2,50,000 भन्दा बढ़ी तटीय क्षेत्रका अस्ट्रेलियन घर बाढ़ीको जोखिममा हुने एक अध्ययनले बताएको छ। प्रतिवेदनमा बढ़दो समुद्री सतह र आँधी बेहरीले 21औं शताब्दीमा राष्ट्रिय अर्थतन्त्रलाई 8.55 अर्ब अस्ट्रेलियन डलर बराबरको क्षति हुने पनि प्रतिवेदनले उल्लेख गरेको हो। प्रतिवेदनले सन् 2100सम्ममा बाढ़ीले 2,76,000 तटीय क्षेत्रमा रहेका घर र 2,00,000 हेक्टर बढ़ी भूमिका साथै उत्तरी क्षेत्रका महत्वपूर्ण पूर्वाधारलाई क्षति पुर्याउने जोखिम रहेको समेत अध्ययनले देखाएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधिक निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राख्ने प्रत्येक वयस्क अमेरिकी नागरिकलाई 5,000 अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ। एक कार्यक्रममा वहाँले रकमलाई ट्रम्प लाभांशको संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ लिने समेत दावी गर्नुभएको हो।
3: साझा खबरमा अब खेल खबर। नेपालले एसएससी प्रिमियर कपको उपाधि भिडन्तमा तेस्रो पटक यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ। मलेसियामा चलिरहेको प्रतियोगिता अन्तर्गत बिहिबार भएका दुईवटै सेमी फाइनलमा नेपाल र यूएई विजयी हुँदै उपाधिका लागि एक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन्। एसएससी प्रिमियर कपको शनिबार हुने फाइनलमा विजयी हुने राष्ट्रले आगामी एसिया कपमा छनौट हुनेछ। नेपाल र यूएईले दोस्रो पटक एसिया कपमा स्थान बनाउने योजनामा छन्। यूएई लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यका साथ नेपाल विरूद्ध प्रतिस्पर्धा गर्नेछ। गत संस्करणको फाइनलमा नेपाललाई हराउँदै यूएई पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। सन् 2023 मूलपानी माथिल्लो मैदानमा भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल पहिलो पटक एसिया कपमा पुगेको थियो। अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएलमा हिजो फाइनलमा प्रवेश गरेको छ। अन्नपूर्णले लीगमा 12 अंकका शीर्ष स्थानमा रहँदै अन्तिम दुई स्थान पक्का गरेको हो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। कर्णालीले लीगमा हिजो मधेसलाई 3-1 सेटमा हराउँदै प्ले अफमा स्थान सुरक्षित गरेको छ। 20औं एसियन खेलकुद प्रतियोगिता एसियाडमा नेपालबाट आधिकारिक रूपमा 211 सदस्यीय टोलीको सहभागिता रहने भएको छ। आगामी 3-18 असोजसम्म जापानको नागोया र आइसीमा हुने एसियाडमा नेपालले 22 खेलमा भाग लिन लागेको छ। र संस्कृति इन्टरनेशनल स्कूल र प्रिमियर इन्टरनेशनल आईवी वर्ल्ड स्कूल प्रथम आईडब्ल्यूएस बास्केटबल प्रतियोगितामा हिजो फाइनलमा प्रवेश गरेका छन्।
14: स्तनपानका लागि नीतिगत र व्यवहारगत व्यवस्थामा सुधारको आवश्यकता। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
18: तीन महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब स्तनपान र यसको प्रभावको कुरा। शिशु जन्मिने बित्तिकै आमाको दूध खुवाउन शुरू गर्नु महत्वपूर्ण मानिन्छ। यसका लागि सरकारले नीतिगत र व्यवहारगत व्यवस्था गरे पनि पर्याप्त स्तनपानका लागि सबै चुनौती हटिसकेका छैनन्। पर्याप्त स्तनपानको महत्व र यसका लागि गरिएका प्रयास प्रभावकारी हुँदै गएका छन्।
12: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर विभिन्न समस्याले नियमित स्तनपान गराउन नसक्ने अवस्था महिलाहरूले भोग्नु परेको छ। कामकाजी महिलाहरूले स्तनपान गराउन कठिनाई भोगिरहेका छन्। रेडियो गुरुबाबा बर्दियाबाट बिन्दु चौधरीको रिपोर्ट।
19: बर्दिया बाँसकरीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
20: बोतलको दूध खुवाउ अनि एक हप्ता पछि धीरे धीरे आए लागल।
19: बाँसकरीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
21: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपय हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ।
19: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुटकेरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
12: जन्मेको पहिलो छ महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदिकन केवल स्तनपान गराउनुलाई पूर्ण स्तनपान मानिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ। स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवालहरू उठ्दै कार्यान्वयनमा समेत आउन थालेको छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
22: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
23: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले बच्चा एउटा दिमागिलो निरोगी सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ।
22: टीकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टीकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर स्तनपान कक्षको व्यवस्था गरिएको छ।
12: यदि जन्मेदेखि 23 महिनासम्मका सबै बालबालिकालाई राम्ररी स्तनपान गराउन सक्ने हो भने उनीहरूको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थिति बढ्नुका साथै वयस्क उमेरमा उच्च आमदानी गर्न सक्छन्, निरोगी हुन्छन्। डाक्टर कल्पना उपाध्याय सुवेदी एक प्रमुख बालरोग विशेषज्ञ पनि हुनुहुन्छ, जसले नेपालमा पहिलो ह्युमन मिल्क बैंक अमृत कोष स्थापनामा नेतृत्वदायी भूमिका खेल्नुभयो।
9: जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ, त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ, चलिरहेको हुन्छ। त्यति बेला हामीले दूध खुवाउन सक्यौँ भने उसले दूध जुन दूध निस्किन आमाको दूध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि। त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ, उसले तान्यो भने आमाको दूध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ। अब बच्चा हामीले ढिलो गऱ्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ अनि पछि हामीले सुरु गराउँदा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ।
12: पूर्ण स्तनपानका लागि सचेतनाका साथै नवजात शिशुलाई स्तनपान गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्दछ। स्तनपान सम्बन्धी भ्रमहरू छन् भने त्यसलाई हटाउने काम संचार माध्यमले गर्नुपर्दछ। दीपक आचार्य, CIN, काठमाडौँ।
4: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
14: भोटेको सिबारीपछिको पुननिर्माण र 7 खर्ब 23 अर्ब लाग्ने पूर्वाधार आयोजना मुद्दा हेर्न छुट्टै न्यायाधिकरणको तयारी, उद्योग मन्त्रीमा दीपक

0: बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खाना चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नंबर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Shankhuwa Sabha 95.5 MHz.

0: विपत्तिबाट नेपालले भोगेको नोक्सानीमा वित्तीय सहायता दिन लस एण्ड ड्यामेजको सकारात्मक भोटे कोशी बाढ़ी आउनुमा जलवायु परिवर्तन कारण रहेको निष्कर्ष। भोटे कोशी बाढ़ीपछि पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च आवश्यक पर्ने आकलन 2 चरणमा काम गर्नुपर्ने सरकारी प्रतिवेदनको निष्कर्ष। राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते अमेरिका जाने तय। उद्योग मन्त्रीबाट गौरी कुमारी यादवको राजीनामा, दीपक शाहलाई मन्त्री नियुक्त। यमनको मोसा बन्दरगाह हुती विद्रोहीको नियन्त्रणमा, लाल सागरको सुरक्षा चुनौती बढ़्यो। र विश्व एसियाली खेलकुदमा नेपालको 211 सदस्यीय टोली सहभागी हुँदै नेपालले 11 खेलमा सहभागिता जनाउने।
1: दैनिक रू 197 मा रू 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्त पौडारीका साथमा पूजनी र म श्रीकृष्ण शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: फण्ड फर रेस्पोन्डिङ टू लस ड्यामेज एफआरएलडी कोषले नेपाललाई तत्काल वित्तीय सहायता उपलब्ध गराउने तयारी भइरहेको जवाफ दिएको छ। भोटेकोशी बाढ़ीबाट भएको क्षतिपछि नेपालले तत्काल वित्तीय सहायता उपलब्ध गराउन माग गर्दै एफआरएलडीलाई पत्र लेखेको थियो। नेपालले भोटेकोशी बाढ़ी आउनुमा जलवायु परिवर्तनलाई कारण बताउँदै कोषले तत्काल सहायता उपलब्ध गराउनुपर्ने जनाएको थियो। अर्थमन्त्री स्वर्णिम वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले 31 अगस्तमा पठाएको पत्रको जवाफ दिँदै एफआरएलडी बोर्डका सह अध्यक्ष क्यामिला मिनर्भा रोड्रिग्वेज, तारारेज र जर्ज बोर्स्टिङले सम्भावित सहयोगका उपाय खोज्न तयार रहेको बताएका छन्। एफआरएलडी बोर्डका सह अध्यक्षका रूपमा भोटेकोशी विनाशकारी बाढ़ीबाट भएको ठूलो क्षति र नोक्सानीप्रति हामी नेपाल जनताप्रति गहिरो समवेदना व्यक्त गर्छौं सह अध्यक्षहरूले पठाएको पत्रमा भनिएको छ। तत्काल सहयोगको अनुरोधलाई यथाशीघ्र सम्बोधन गर्न एफआरएलडी बोर्डसँग छलफल गरिरहेको पनि पत्रमा उल्लेख छ। यस क्रममा हाम्रो प्रतिक्रिया सकेसम्म शीघ्र र अर्थपूर्ण बनाउन एफआरएलडीका विद्यमान कार्यादेश, संरचना, नीति तथा प्रक्रियाभित्र रहेर विभिन्न विकल्पमाथि विचार गर्न बोर्डलाई सिफारिश गर्छौं पत्रमा भनिएको छ। नेपालको अनुरोधलाई एशिया, अफ्रिका, ल्याटिन अमेरिका, अति कम विकसित मुलुक तथा साना टापु विकासशील राष्ट्रहरूको प्रतिनिधित्व गर्ने देश तथा समूहहरूले बलियो समर्थन र यज्ञबद्धता जनाएका छन्। सरकारले 26 अगस्तमा आएको बाढ़ीबाट भएको क्षति र नोक्सानी सम्बन्धी आवश्यक सबै सहयोगी कागजात एफआरएलडी बोर्डलाई उपलब्ध गराउने पनि जनाएको छ। एफआरएलडी बोर्डका प्रतिनिधित्व गर्ने विकासशील देशहरूको बिहिबार साँझ बैठक बोलाइएको र सो बैठकमा नेपाललाई कसरी सहयोग गर्ने भन्ने विषयमा साझा धारणा बनाउन छलफल हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ठकालले बताएका छन्।
0: यसैबीच भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि पुननिर्माणका लागि सरकारले 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार 2 चरणमा पुननिर्माणका लागि खर्चको आकलन गरिएको हो। विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्रमा मात्रै 4 खर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थानका लागि 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रको समग्र यातायात पूर्वाधार पुननिर्माणका लागि 73 अर्ब 34 करोड़ 29 लाख 60 हजार रूपियाँ खर्च लाग्ने देखिएको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घर क्षतिग्रस्त भएका छन्। त्यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। ती क्षेत्रको पुननिर्माण गर्न 1 खर्ब 3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक देखिएको छ। सो प्रतिवेदनले पुननिर्माणलाई 2 चरणमा विभाजन गरेको छ। आगामी 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन पुननिर्माण तथा दीर्घकालीन पुननिर्माणका लागि खर्चको आकलन गरिएको हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने भएका छन्। हिजोको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीको भ्रमण असोज 6 10 गतेसम्म हुनेछ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको टोली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न न्यूयर्क जाने अधिकारीहरूले बताएका छन्।
0: उद्योग मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिनुभएको छ। उपभोक्तालाई लामो समयदेखि ग्यास उपलब्ध गराउन नसकेकोमा सरकारप्रति विरोध र आक्रोश बढ़िरहेका बेला बुधबार उद्योगीलाई दोष लगाउँदै विवादमा आएकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले भोलिपल्ट हिजो पदबाट राजीनामा दिएकी हुन्। उनको सट्टामा प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी 4 प्रतिनिधि सभा निर्वाचित सांसद दीपक शाहलाई नियुक्त गरेका छन्। पछिल्लो समय ग्यास आपूर्तिको विषयलाई लिएर कर्मचारी र व्यवसायप्रति यादव असन्तुष्ट देखिँदै आएकी थिइन्। बुधबार संघीय संसद अन्तर्गत उद्योग समितिको बैठकमा उनले नेपालमा 58 ग्यास उद्योगलाई लाइसेन्स दिइए पनि तिनले काठमाडौँको माग अनुसार आपूर्ति नगरेर समस्या आएको आरोप लगाएकी थिइन्। केही अघि पनि अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउँदा सरकारभित्रै उनीप्रति असन्तुष्टि बढ़ेको विषय चर्चामा आएको थियो। उपभोक्ताले ग्यास पाउनुको सट्टा झनै अभाव हुन थालेपछि पछिल्लो समय सरकारप्रति सर्वसाधारणको आक्रोश बढ़ेकाले सम्बन्धित मन्त्रीका हिसाबले उनीमाथि समेत दबाव बढ़दै गएको थियो। त्यसैले बुधबारको संसदीय बैठकमा उनी आक्रोशित हुन पुगेकी थिइन्। मन्त्री यादवले बैठकमा भनेकी थिइन् 58 उद्योगले 3,000 सिलिण्डर ल्याइदिएको भए काठमाडौँमा यस्तो स्थिति आउने थिएन। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन। बैठकमा उद्योगहरूको लाइसेन्स खारेज गर्नुपर्ने र उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज नहुने भन्दै उनले दिएको अभिव्यक्तिलाई लिएर उद्योगी व्यवसायीले आपत्ति जनाएपछि उनी विवादमा तानिएकी थिइन्। यादव महोत्तरी 4 प्रतिनिधि सभामा निर्वाचित राजसभा सांसद हुन्। उनले 27 चैतमा मन्त्रीको पदको शपथ लिएकी थिइन्। यादवले हिजो प्रधानमन्त्री शाह समक्ष राजीनामा बुझाएकी हुन्। व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। यादवको राजीनामापछि राष्ट्रपतिका सांसद शाह मन्त्रीमा नियुक्त भएका हुन्। उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिइसकेका छन्।
3: झण्डै 3 अघिको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घरको पुनर्निर्माण शुरू भएको छ। भेरी नगरपालिकाका 188 प्रभावित परिवारले पहिलो किस्ता बापत 50,000 रूपियाँ पाएपछि घर निर्माणको काम शुरू भएको हो। जाजरकोटमा 40,041 लाभग्राही पहिचान भएका छन् भने हजारौं घर पुनर्निर्माण वा प्रबलीकरण गर्नुपर्ने अवस्थामा छन्। अर्को प्रभावित जिल्ला रूकुम पश्चिममा भने पुनर्निर्माणको काम शुरू नै हुन सकेको छैन। थप विवरणसहित सुर्खेत सहकर्मी कृष्ण प्रसाद गौतमले
4: जाजरकोटमा भूकम्प गएको झण्डै 3 अर्थात 2 10 महिनापछि पुननिर्माणको काम शुरू भएको छ। भेरी नगरपालिका 1 र 2 वडाका 188 परिवारले पुननिर्माणका लागि पहिलो किस्ता बापतको अनुदान रकम पाएसँगै पुननिर्माणको काम थालिएको हो। 2080 कार्तिक 17 गते बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। पहिलो चरणमा भेरी नगरपालिका 1 का 120 र 2 नम्बर वडाका 68 परिवारलाई पहिलो किस्ता बापत 50,000 रूपियाँ उपलब्ध गराइएको थियो। विपद प्रभावित निजी आवास प्रबलीकरण पुननिर्माण तथा पुनर्स्थापना अनुदान दोस्रो संशोधन कार्यविधि 2083 अनुसार रकम भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दिलीप कुमार सोनीले बताए। कार्यविधि अनुसार प्रभावित लाभग्राहीहरूले घर निर्माणका लागि 4,00,000 रूपियाँ अनुदान पाउनेछन्। प्रशासकीय अधिकृत सोनीले भने पहिलो किस्ता बापत घरको प्लेन्थ लेभलसम्मको निर्माणको काम गर्नुपर्नेछ। प्राविधिक जाँचबाट निर्माणको काम मापदण्ड अनुसार भएको पुष्टि भएपछि दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ। 2080 कार्तिक 17 गते जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा 157 जनाले ज्यान गुमाएका थिए। टहरामै चिसोका कारण भूकम्पको पहिलो वर्ष 57 जनाले ज्यान गुमाए भने बाढ़ी पहिरोमा परि 29 जना भूकम्प प्रभावितको ज्यान गएको थियो। पुननिर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष 2081-82 60 करोड़ रूपियाँ विनियोजन गरेको थियो। तर लामो समयसम्म विस्तृत क्षतिको आकलन डीडीए को काम नटुङ्गिदा पुननिर्माणको काम ढिलाइ भएको हो। डीडीएको काम टुङ्गिन झण्डै डेढ वर्ष लागेको थियो। डीडीएका लागि झण्डै 25 करोड़ रूपियाँ खर्च भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पुननिर्माणका लागि जाजरकोटमा 40,041 लाभग्राही कायम भएका छन्। सरकारले भूकम्प पीड़ितको अस्थायी आवासका लागि दुई किस्तामा गरी 25,000 दरले 50,000 रूपियाँ उपलब्ध गराएको थियो। त्यसमध्ये झण्डै 25,000 मात्र दुवै किस्ताको रकम प्राप्त गरेका थिए। प्रशासकीय अधिकृत सोनीका अनुसार जाजरकोटमा 14,245 निजी घरको पुनर्निर्माण र 12,744 घरको मरमत अर्थात प्रबलीकरण गर्नुपर्ने डीडीए प्रतिवेदनमा देखिएको छ। प्रबलीकरणमा परेका परिवारले बढ़ीमा 3,00,000 रूपियाँसम्म अनुदान पाउने उनले जानकारी दिए। सरकारले पुननिर्माणमा व्यवस्था गरेको भन्दै कतिपय भूकम्प प्रभावितले आफै घर निर्माण गरेका छन्। सदरमुकाम स्थित भेरी नगरपालिकाको खलंगामा झण्डै 100 जनाले आफै घर निर्माण गरिसकेको भेरी नगरपालिका 4 वडाध्यक्ष वसन्त प्रसाद शर्माले बताए। उनले भने सरकारले दिने भनेको रकमले नपुग्ने पनि भयो, त्यसमा ढिलाइ भएको थियो। आफै घर बनाउन सक्ने धेरैले त घर निर्माण गरिसके। बजारमा अझै झण्डै 100 घर निर्माणाधीन छन्। पुनर्निर्माणको काम शुरू भएपछि अब छिट्टै नयाँ घरमा सर्ने आशा जागेको भेरी नगरपालिका 2 कालीभान बुढाले बताए। उनले भने 3-4 महिना त त्रिपालमै बितायो, 3 हिउँद र बर्खा पनि टहरोमै बिते। अहिले त टहरो पनि जीर्ण बनेका छन्। नयाँ घर पनि केही सुविस्ता पाइन्थ्यो। उनका छिमेकी हर्कबहादुर महराले साँगुरो र जीर्ण टहरोमा 5 परिवार बस्दा ठूलो शास्ति भोगिरहेको बताए। उनले भने नयाँ घर बने ढुक्कले बस्न पाइन्थ्यो, अब छिट्टै नयाँ घरमा सर्ने आशा जागेको छ। यता भूकम्प प्रभावित अर्को जिल्ला रूकुम पश्चिममा अझै पनि पुनर्निर्माणको काम शुरू नै भएको छैन। जिल्लामा 30,850 लाभग्राही कायम गरिएको प्रमुख जिल्लाधिकारी निशान राज गौतमले बताए। उनका अनुसार 11,297 घरको पुनर्निर्माण गर्ने र 19,553 घरको प्रबलीकरण गर्ने निश्चित गरिएको छ। उनले भने केही वडामा सम्झौताको काम शुरू भएको छ। स्थानीय तह हुँदै जिल्ला विपद व्यवस्थापन समितिमा त्यसको लागत आएपछि रकम निकास हुने हो। हामीले स्थानीय तहमा त्यसको विवरण माग गरेका छौं। रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले पुनर्निर्माणको काम अझै शुरू नहुँदा प्रभावितलाई बसोबास र जीविकोपार्जनमा समस्या भएको बताए। उनले भने विस्थापितहरूले स्थायी आवास नभन्दा अस्थायी टहरामा शास्तिपूर्वक दैनिकी गुजारिरहेका छन्। घर निर्माण भए प्रभावितले रोजगारीमा पनि जोडिन सहज हुन्थ्यो।
3: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौं।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौं, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि गान्धीको डायरीमा अब बाँकी प्रसंग। बुबाको मुख हेर्ने पर्व आज बुबालाई मिठो खानेकुरा खुवाएर सम्मानपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष कुशी औंसीका दिन मनाइने बुबाको मुख हेर्ने पर्वमा छोरा छोरीहरूले परम्परा अनुसार आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने चलन छ। बाबु नहुनेले आज विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान र श्रद्धा गरेर सिधा दान गर्ने गर्छन्। पर्वको अवसरमा आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। बुबा नहुनेहरू आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिधा दान गर्नेहरूको बिहानैदेखि भीड़ लागेको छ।
1: उज्बेकिस्तानमा हुने 46औं फिदे चेस ओलम्पियाडका लागि नेपाली चेस टोली अन्तिम तयारीमा जुटेको छ। सेप्टेम्बर 14 28 तारीकसम्म हुने प्रतियोगिताबाट नेपालबाट पुरूष र महिला दुवै टोलीमा 5-5 खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। झण्डै 5 सातादेखि प्रशिक्षणमा रहेका नेपाली खेलाड़ीले यस पटक पदक जित्ने लक्ष्यसहित तयारीलाई तीव्र बनाएका हुन्। कान्तिपुर कर्मी विनोद पाण्डेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
0: उज्बेकिस्तानमा हुने 46औं फिडे चेस ओलम्पियाडका लागि नेपाली चेस टोली अन्तिम तयारीमा जुटिरहेको छ। उज्बेकिस्तानको समरकान्तमा सेप्टेम्बर 14 28 तारीकसम्म हुने चेस ओलम्पियाडमा नेपालबाट 5 महिला र 5 पुरूष खेलाड़ीले सहभागिता जनाउनेछन्। नेपाली टोली सेप्टेम्बर 13 उज्बेकिस्तान जाने कार्यक्रम छ। अब ओलम्पियाडका लागि 4-5 दिनको समय मात्र बाँकी छ। चेसको विश्वकप मानिएको ओलम्पियाडका लागि नेपाली टोली दरबार मार्ग स्थित होटल वुडल्याण्डमा बन्द प्रशिक्षणमा रहेको छ। नेपाल बुद्धिचाल महासंघका पदाधिकारीहरू अहिले तयारीलाई अन्तिम रूप दिन दौड़धूपमा छन्। महासंघका अध्यक्ष हेराकाजी महर्जनले पदक ल्याउने उद्देश्य सहित तयारी भइरहेको र यसमा आफूहरू सफल हुने विश्वास व्यक्त गर्छन्। उनका अनुसार यसपालि नेपाली टोली औपचारिक पोशाकमै ओलम्पियाडमा सहभागी हुँदैछ, तर सरकारले भने कुनै सहयोग नगरेको उनले बताए। अध्यक्ष महर्जनका अनुसार सानो तयारीमा पनि करिब 7 लाख रूपियाँ खर्च हुन्छ। महासंघले विभिन्न पक्षबाट खर्च जुटाउने प्रयास गरिरहेको विश्व बुद्धिजाल महासंघ अर्थात फिडेबाट खेलाड़ी र अफिसियलका लागि आतेजाते हवाई सुविधा र होटल व्यवस्थापन हुने गरेको छ, तर त्यस बाहेकको खर्च जुटाउन महासंघका अध्यक्ष महर्जन, महासचिव धरमवीर लामा र प्रवक्ता राजु ताम्राकार लगायतका पदाधिकारीहरू सक्रिय छन्। नेपालबाट पुरूषतर्फ रूपेश जयसवाल, आशिष फियाल, राजन सुवेदी, सुश्रुत दाहाल र पुरूषोत्तम सिलवालले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ कृति सरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली खेलाड़ीहरू 5 सातादेखि प्रशिक्षणमा छन्। काजकस्तानका किरिल कुदेरिनोभले पुरूष टोली तथा विजेन्द्र राजभण्डारीले महिला टोलीलाई प्रशिक्षण दिइरहेका छन्। कृतिसरा व्यक्तिगत तयारीका लागि झापा घर गएकी थिइन् भने आशिष पनि घरायसी कारण सोमबार प्रशिक्षणमा अनुपस्थित थिए। 3 पटकका नेपाल च्याम्पियन रूपेश जयसवाल फिडे मास्टर हुन्। उनले 3 पटक ओलम्पियाडको अनुभव बटुलिसकेका छन्। महिलातर्फ सिन्दिरा जोशीले पनि 3 पटक ओलम्पियाड खेलिसकेकी छन्। त्यसबाहेक अन्य सबै खेलाड़ी पहिलो पटक ओलम्पियाड खेलिरहेका छन्। ओलम्पियाड हरेक 2 वर्षमा हुन्छ। 2 वर्ष अघि हंगेरीमा भएको ओलम्पियाडमा नेपाली टोलीले भिसाका कारण खेल्न नपाएकाले यसपालि धेरै खेलाड़ीले पहिलो पटक ओलम्पियाड खेल्न लागेको महासंघका प्रवक्ता राजु ताम्राकारले बताए। टोलीका अनुभवी खेलाड़ी रूपेश जयसवालका लागि भने यो 4थो ओलम्पियाड हुनेछ। रूपेशले आफूहरूका लागि ओलम्पियाड नै ओलम्पिक भएको बताउँछन्। यसपालि 208 राष्ट्र सहभागी हुने भन्दै उनले चेसको यो महाकुम्भलाई शब्दमा व्यक्त गर्न नसकिने बताए। रूपेशले सन् 2012 टर्की ओलम्पियाडमा पहिलो पटक खेलेका थिए। उनी नेपालका कान्छा क्याण्डिडेट मास्टर अर्थात सीएम र फिडे मास्टर अर्थात एफएम हुन्। 13-14 वर्षको उमेरमा सीएम र 15-16 वर्षको उमेरमा एफएम भएका रूपेशले नेपाली चेसमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। नेपालले सन् 2004 स्पेनदेखि ओलम्पियाडमा प्रतिस्पर्धा गर्दै आएको छ। मनिष हमाल सन् 2010 जर्मनीमा भएको ओलम्पियाडमा 6.5 स्कोर गर्दै एफएम बनेका थिए। ओलम्पियाडमा नेपालको यो 11 सहभागिता हुनेछ। रूपेशका अनुसार सन् 2022 चेन्नई ओलम्पियाडमा नेपालको प्रदर्शन निकै राम्रो भएको थियो। नेपालले 5.5 स्कोर गरेको थियो। त्यसअघि जर्जियामा नेपाल स्वर्ण पदक नजिक पुगेर असफल भएको उनले स्मरण गरेका छन्। यसपालि भने नेपाली टोली पदक जित्नेमा आशावादी छ। विदेशबाट प्रशिक्षक आएर प्रशिक्षण गराउँदा नेपाली खेलाड़ीको खेलमा ठूलो भिन्नता पर्ने रूपेशको भनाइ छ। अहिले काजकस्तानका प्रशिक्षक किरिल कुदेरिनोभले पुरूष खेलाड़ीलाई 1 महिनादेखि प्रशिक्षण दिइरहेका छन्। रूपेशका अनुसार प्रशिक्षक कुदेरिनोभ निकै अनुभवी हुन् र उनको प्रशिक्षणले खेलाड़ीलाई निकै सहयोग पुगेको छ। महासंघले पदक जित्ने लक्ष्य राखेको छ। रूपेश पनि टोलीले पदक जित्ने लक्ष्य बनाएको बताउँछन्। तर उनले खेलाड़ीहरूलाई एक एक राउण्ड गर्दै अगाडि बढ़न र एकैपटक 11 राउण्ड बारे नसोच्न सुझाव दिएका छन्। नेपाल समूह डीमा रहेका कारण पदक जित्ने सम्भावना रहेको रूपेशको विश्वास छ। पुरूष टोलीका प्रशिक्षक किरिल कुदेरिनोभले पनि नेपालले यसपालि पदक जित्ने सम्भावना राम्रो रहेको बताउँछन्। उनले नेपाली टोलीमा उत्साह रहेको र पुरूषोत्तम सिलवाल युवा तथा उत्कृष्ट खेलाड़ी रहेको बताउँछन्। उनका अनुसार पुरूषोत्तमको लक्ष्य पनि राम्रो छ। उनी इन्टरनेशनल मास्टर अर्थात आईएम बन्न चाहन्छन् र उनको रणनीति पनि राम्रो रहेको प्रशिक्षक कुदेरिनोभले बताएका छन्। प्रशिक्षक कुदेरिनोभले आफूले पनि 6 ओलम्पियाड खेलेको बताउँदै यस्तो लक्ष्य बोकेका खेलाड़ीका लागि ओलम्पियाड उपयुक्त प्रतियोगिता भएको बताउँछन्। उनी नेपाल आउनु अघि श्रीलंका प्रशिक्षक थिए। उनको प्रशिक्षणमा श्रीलंका टोलीले ओलम्पियाडमा पुरूषतर्फ स्वर्ण र महिलातर्फ काश्य पदक जितेको थियो। त्यसभन्दा अघि उनले जोर्डन र काजकस्तानको टोलीलाई पनि प्रशिक्षण दिएका थिए। कुदेरिनोभले नेपालको तयारी निकै राम्रो भइरहेको र आफूले पनि नेपालबाट पदकको आशा गरेको बताउँछन्। महिला टोलीका प्रशिक्षक रिजेन्द्र राज भण्डारीले पनि तयारी राम्रो भइरहेको बताएका छन्। उनका अनुसार टोलीले चेसको आधारभूत रणनीतिदेखि सबै तयारी गरिरहेको छ। मानसिक रूपमा सशक्त हुन आत्मविश्वास बढ़ाउने र धैर्यमा ध्यान दिने गरी पनि प्रशिक्षण भइरहेको उनले बताएका छन्। विगतमा पनि महिला टोलीको उपलब्धि राम्रो रहेको भन्दै प्रशिक्षक राज भण्डारीले यसपटक त्यसभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन्। नतिजा भन्दा पनि प्रत्येक खेलाड़ीको उत्कृष्ट प्रदर्शनमा जोड़ दिइएको उनको भनाइ छ। महिला टोलीकी खेलाड़ी पूजा भण्डारी पनि ओलम्पियाडका लागि पूर्ण तयार छिन्। 2 अघि भिसाका कारण ओलम्पियाडमा जान नपाइए पनि यसपालि भने आफू सकारात्मक सोचमा रहेको उनले बताइन्। व्यावसायिक रूपमा चेस खेल्न लागेको 5-6 भएको र अहिले ओलम्पियाडमा खेल्न आफू निकै उत्साही रहेको पूजाले बताइन्। उनका लागि चेस ओलम्पियाड सबैभन्दा ठूलो पर्व र महाकुम्भ हो। प्रतियोगितामा प्रतिस्पर्धा पनि निकै ठूलो हुने उनको भनाइ छ। यसरी 46 फिडे चेस ओलम्पियाडका लागि नेपाली पुरूष र महिला टोली अन्तिम तयारीमा छन्। पदक जित्ने लक्ष्य सहित प्रशिक्षण गरिरहेका नेपाली खेलाड़ी अब केही दिनमै उज्बेकिस्तानको समरकान्त तर्फ प्रस्थान गर्नेछन्।

0: कुनै पनि फोटो भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय संचार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
1: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
0: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भारतले भदौ 10 आएको विनाशकारी बाढ़ीपछि जारी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन नेपालमा मानवीय सहायता सामग्री सहित भारतीय वायुसेनाको 8 उडान पठाएको छ। भारतको विदेश मन्त्रालयका अनुसार बाढ़ीपछि 8 विशेष उडान मार्फत 130 टन भन्दा बढ़ी राहत सामग्री र 54 जना विशेषज्ञ नेपाल पठाएको हो। उनीहरूले उद्धार राहत र फरेन्सिक कार्यमा सहयोग गरिरहेका छन्। भारतले अस्थायी आश्रय कम्बल सरसफाई सामग्री सौर्य बत्ती र औषधि सहित उद्धार तथा फरेन्सिक कार्यमा प्रयोग हुने विशेष उपकरण पनि पठाएको जनाएको छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: अब अन्तर्राष्ट्रिय प्रसंग, इरान समर्थित हुथी विद्रोहीले यमनको महत्वपूर्ण मोचा बन्दरगाह नियन्त्रणमा लिँदै लाल सागरको तटीय क्षेत्रमा आफ्नो प्रभाव बढ़ाएका छन्। यमनी सैन्य स्रोतका अनुसार हुथीहरू रणनीतिक हान स्थापसम्म भएका छन्। उनीहरूले लाल सागर र एडेनको खाड़ी जोड़ने महत्वपूर्ण बाब अल मन्देब जलडमरूमा समेत प्रभाव बढ़ाउन खोजिरहेका छन्।
3: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0291-40-0084 र 98-40-45-827।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-77-75।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर, नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
8: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छचाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छचाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छचाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
10: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
14: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
17: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
19: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
18: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
19: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
18: प्रोप्राइटर लक्ष्मी काफले।
19: सम्पर्क 9843447262,
18: 9101555580
19: र व्हाट्सएप नम्बर 9852028646।
18: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
19: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
18: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
18: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
19: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
18: दाँतको एक्सरे गर्ने,
19: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
18: झिक्न मिल्ने आरपीडी लगाइने,
19: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
18: बाङ्गोटिङको दाँत मिलाइने,
19: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
18: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
19: सम्पर्क नम्बर 029590667 र 9842226।
20: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
3: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio San Kawasawa.
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029-41-0084 र 98-40-45-827।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768।
6: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
5: होइन ए मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यहीँ जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0 29 5 62 61
7: 0 29 5 70 315
6: र 98 5 20 60 177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98422267।
9: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295506679 र मोबाइल नम्बर 98422776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
18: ओहो लु नमस्कार है सर।
19: ओहो लु नमस्कार है सर। नमस्कार,
18: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
19: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
18: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
20: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
18: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
20: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
18: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
20: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
18: डिजाइनर सुमन ठटाल 98615394444
20: र 0295901055।
21: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
2: यू आर लिसनिंग टू रेडियो फॉर द सेंचुरी ब्रॉडकास्टिंग लाइव ऑन 95.5 मेगाहर्ट्ज ऑन एयर ऑनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।

0: सप्लायर्स हातबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 98433-47-262,
0: 98-10-55-55-85
1: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: हातबारी नगरपालिकाको अनुरोध।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक
4: रहनेछ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू पनि राशिमा संकेत देख्न सकिन्छ। सिंह राशिको लागि आजको दिनमा लग्नमा चन्द्रमा र सूर्य हुँदा आजको दिनमा मित्र गृहहरूसँगै बस्दा साथीभाइसँग जमघट रहनेछ। आजको दिनमा उन्नति अनि प्रगतिमा पनि धेरै कुरामा साथहरू पाइने योगहरू राशिबाट संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूले पनि साथ र साथ सान्निध्य प्राप्त गर्नेछन्। स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहनेछ। कन्या राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नुको साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू पनि राशिमा कन्या राशिको ग्रहमा देख्न सकिन्छ।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: उन्नति राम्रो छ। एकादश स्थानको चन्द्रमा तपाईँको लागि लाभकारकै बन्न सक्ने योगहरू छन्। उन्नति र प्रगतिमा पनि साथ मिल्नेछ। प्रेममा पनि विछोडको सम्भावना देख्न सकिन्छ। विशेष सावधानीका साथ अगाडि बढ्नु। तुला राशिले आज मनमा ओम पितृदेवताय नमः अथवा ओम पितृभ्यो नमः मन्त्र जप गर्नु राम्रो हुन्छ। आजको दिनमा अलिकति धार्मिक क्षेत्रमा मन कम जान सक्छ। अन्य ठाउँमा र मनोरञ्जनात्मक कार्यमा तल्लीन रहन सक्छ। अनावश्यक खर्चमा वृद्धिको सम्भावना रहेको छ। विशेष ध्यान दिनुहोला राम्रो हुन्छ। धनुराशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिमा पनि धेरै कुरामा सहज रहनेछ। मान सम्मानमा वृद्धि रहन्छ। आँटेका ताकेका कामहरूबाट पनि तपाईँको लागि सकारात्मक छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत धनुलाई देखिएको छ। सातौं घरको मंगलले गर्दा जग्गाको कारोबार काठको कारोबार फर्निचरको कारोबार गर्ने व्यक्तित्वहरूको लागि भने दिन सकारात्मक बन्दै जाने योग छ।
0: मकर राशि
4: हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिहरूमा साथ मिल्ने खालका योगहरू छन्। आजको दिनमा केही कामबाट उल्झन भने आइपर्न सक्छ, किनकि चन्द्रमा आठौं हो। यात्रा गर्दै हुनुहुन्छ भने विशेष सावधानीका साथ हनुमानको मन्त्र हनुमान चालिसाहरू पाठ गरेर अगाडि बढ्नु राम्रो हुने योग छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा 7:30 को अन्तिम शनि भए तापनि चन्द्रमाको राम्रो दृष्टि शुभ दृष्टि सूर्यको शुभ दृष्टि भएकाले सरकारी जागिरमा पदवृद्धिको सम्भावना आफ्नो छरछिमेकबाट टोलबाट एकदम प्रशंसनीय तपाईँको कुराहरूमा सबैले प्रशंसा गर्ने उन्नति र प्रगति धेरै राम्रो हुने खालका योगहरू राशि कुम्भलाई देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनुको साथसाथमा पारिवारिक जनहरूबाट पनि अलिकति अपहरण जस्तो पनि सहनु पर्ने खालका योगहरू रहेका छन्। मीन राशिको लागि बाढ़ीका कारकहरू तपाईँलाई सबैले तपाईँको बोलीले गर्दा सबैले तपाईँको प्रशंसा भने अवश्य गर्ने योग छ।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
6: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको यो स्थायीमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयास गरिरहेका छौं। आज कुश औंसी, आज कुश घरमा राख्नाले धेरै धार्मिक र वैज्ञानिक कार्यहरू छन्। तपाईँहरूले पनि अवश्य अब कुश घरमा राख्नुपर्ने हुन्छ। अब कतिलाई के भयो भने मैले हिजो मात्र थाहा पाएको, कतिलाई त यो कुश भनेको के हो अहिलेसम्म थाहा रहेनछ। त्यो पनि नेपालमा भन्नेलाई, त्यो पनि धार्मिक व्यक्तिलाई, होइन गुरुहरूले के गर्नुहुन्छ। मैले त्यो ठाउँमा यो सल्लाह पनि गरेँ त्यहाँ भएका गुरुहरूसँग, त्यहाँ भएका कर्मकाण्डी गर्ने गुरुहरूसँग कुरा गर्दा कुश पाइन्छ, अलिकति टाढा पाइन्छ। अनि भन्नुभयो उहाँले, अनि मैले भने उहाँ तपाईँको घरको छेउमा कतै काल्लामा कतै रोप्दा हुँदैन? रोप्दा त हुन्छ नि, यहाँ हाम्रोतिर खर हुन्छ, खर बाटामा कुश त भइहाल्छ भन्नुभयो। अनि किन नरोपेको, चलनै छैन भनिदिनु भयो। मलाई मन दुख, हिजो मैले सबैलाई अनुरोध गरेँ, यो जति पनि कार्यक्रम ज्योतिष दर्पण सुन्ने गुरुहरू हुनुहुन्छ अथवा हामी भक्तहरूले पनि, हामी भगवानको आशीर्वाद लिन त चाहन्छौ है। मैले त्यही भएर भन्छु क्या, ग्रह शान्ति गर्ने बेला तपाईँहरूले विधि पुर्याइदिनु भएन भने केही पनि काम बन्दैन क्या। त्यही भएर भनेको मैले है, त्यही भएको भएर मैले तपाईँलाई के भने, तपाईँ जहाँ हुनुहुन्छ तपाईँले आफै गर्ने हो। तपाईँको घरमा धेरै ठाउँ छैन भने एउटा सानो गमलामा कुशको एउटा मात्रै त्यहाँनिर ल्याएर रोपिदिनु भयो भने त्यो गमला भरि हुन्छ एक वर्षमा, जति चाहिए पनि कुश हुन्छ। म पनि त भरतपुरमा छु, मेरो पनि त धेरै जग्गा छैन, मैले पनि त घरको छतमा कुश रोपेको छु। भएको छ अझ, मैले त घरको पछाडिपट्टि अरूको जग्गा छ, खाली जग्गा टन्नै छ, 12-15 कट्ठा छ अरूको, त्यहाँ छेउमा लगाएर मेरो घरको आडैमा लगाएर रोपिदिएको छु। त्यो टन्नै भयो, एक मुठी काटियो आज भनेको एक अङ्गालो, त्यसलाई के भन्छ भनौँ न, त्यसले मलाई वर्षौंभरि पुग्छ। म त मेरो घरमा कुशको आसनमा बसेर जप गर्छु बिहान बेलुका, पत्याउनुहुन्छ खै त तपाईँले गरेको। तेज बढ्छ हजुर, तेज बढ्छ कुशको आसनमा बसेर। वास्तवमा हामीले परालको आसनमा, खोस्टाको आसनमा बसेर जप गर्ने होइन, हामीले कुशको आसनमा बसेर जप गर्ने हो, बुझ्नुभयो कि भएन? त्यही भएको भएर तपाईँहरूले के गर्नु पर्यो भने, तर फेरि नि अरू कुरो भनिदिन्छु भाइ, यो कुशको महत्व जति छ, आज बिहान काटेको कुशको महत्व छ, भोलि अथवा हिजो अस्ति काटेर दोकानमा बेच्न राखेको कुशको महत्व छैन नि। फेरि नेपाल बिग्रेको कारण यही हो, मैले धेरैचोटि भन्ने गरेको छु, तपाईँ हामी नै बिग्रियौँ क्या सबैभन्दा पहिले। हामी अरूलाई गाली गर्ने होइन, अब हामीले हामीलाई गाली गर्ने हो। भक्तहरूले पनि कुश रोप्नु भएन, ठिक छ, तपाईँको गाउँको ब्राह्मणले रोप्नु भएन, तपाईँ घरमा कुश लिएर आउनु, दुबोको औँठी बनाउनुहुन्छ अरे, अब त्यो दुबो कति लामो हुन्छ, कसरी औँठी बनाउनुहुन्छ, अचम्म लाग्छ मलाई। हो, शास्त्रले भनेको छ कुश भएन भने काँसले गर्नु नभए दुबो गर्नु भनेको छ, ठिक छ, तर मलाई हिजो एकजना भक्तले म्यासेजमा, गुरु हाम्रोतिर त दसैँ तिहारमा हाल्ने बाबियो पाइन्छ, त्यही हो र कुश भन्नुभयो। त्यो कुश, त्यो बाबियो त अशुद्ध हुन्छ है, त्यो बाबियो प्रयोग गर्नुहुन्न। मैले फेरि पनि भने, कुश हामी घर घरमा रोपौं, कुश रोप्नाले हाम्रो घर पवित्र हुन्छ, हाम्रो घरमा रोग निम्तिँदैन। मैले फेरि पनि भने, कुशको स्पर्शले गर्दा छालाको रोग, दिमागको रोग, कपाल झर्ने रोग, जसले हरेक दिन बिहान बेलुका कुशको औँठी लगाएर जप गर्छ, कुशको औँठी लगाएर चाहिँ हामीले कर्म गर्छौं, त्यो घरमा कपाल झर्ने रोग र मुटु सम्बन्धीका रोगहरू, दिमाग सम्बन्धीका रोगहरू चट्टे हुन्छ। अब लागिसकेकोलाई होइन है, फेरि जसले प्रयोग गर्छ उसलाई लाग्दैन भन्ने कुरा हो। फेरि यहाँ अलिकति तपाईँहरूलाई भ्रम सिर्जना नहोस्, लागिसकेको रोगलाई चाहिँ गाह्रो हुन्छ। हामी यसै सन्दर्भमा रहेर आज तपाईँहरूकोतिर कुशको चलन के छ, होइन कुश कसरी ल्याउने गर्नुभएको छ, यी सबै कुराको जानकारी हामी तपाईँलाई दिने नै छौं। यतिखेर हामी प्रत्यक्ष रूपमा कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? जय श्री राधे। ए प्रभु, राधे राधे बोल्नुहुन्छ। राधे राधे हजुर।
1: हेलो।
0: ए हजुर, राधे श्याम, मेरो आवाज सुन्नु भएको छैन हजुरले? ए प्रभु राधे राधे
1: राधे राधे गुरु
0: मेरो आवाज सुन्नु भएको छ कि छैन
1: सुनेको छ गुरु सुनेको छ
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर
1: अहिले तत्काल चाहिँ तौलिया कपिलवस्त जिल्लाबाट हो गुरु म घर चाहिँ पूर्व विराटनगर मोरङ जिल्ला खेमराज निरौला
0: खेमराज निरौला अनि कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ त्यहाँ कपिलवस्तुमा
1: यो हाम्रो कपिलवस्तुबाट चाहिँ सामुदायिक रेडियो परिवर्तन 99 मेगाहर्जबाट बस्दो रहेछ गुरु
0: तपाईँ भर्खरै आउनु भएको कि अलि पहिलेदेखि त्यही हुनुहुन्छ कहाँ थियो हामीलाई मोरङबाट सुन्नुहुन्थ्यो कि त्यहीँबाट सुन्नु भएको कार्यक्रम
1: होइन यहाँ आएपछि सुन्न थालेको गुरु भर्खर एक हप्ता जति भएको छ
0: ए ल ठिक छ अहिले कार्यक्रममा आउनुभयो आज कुसी आउँछु
1: हजुर हजुर बुवाको मुख हेरेर आउँछु
0: हेर्नुभयो त मुख
1: हेर्ने भन्नाले फोनबाट फोन गरियो बुवालाई ससुरा बुवालाई
0: अनि
1: बुवा म घर विराटनगरतिर हुनुहुन्छ
0: हजुर
1: म जागिरको सिलसिलामा यता छु गुरु
0: ए ठिक छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
1: आफ्नै बारेमा गुरु
0: मलाई साल महिना गते समय भन्नु त
1: 2049 साल भदौ 24 गते
0: 2049 साल
1: भदौ 24 गते
0: भदौ महिनाको 24 गते
1: बिहान 5:15 जाँदा
0: कुन जिल्लामा भयो जन्म चाहिँ
1: यो मोरङ विराटनगर
0: मोरङको विराटनगरमा के बारको जन्म हो
1: यो बुधबार हो
0: बुधबारको बिहान भनेपछि 23 गतिको राति 24 गते बिहान हो राशिको नाम खेमराज हो खेमराज मकर राशि हेर्ने गर्नुभएको छ यसलाई हामीले ज्योतिष शास्त्र अनुसार 23 गतिको राति भन्नुपर्छ है लग्नमा सूर्य स्वगृही छ है सिंह लग्न भयो लग्न सिंहमै छ अनि बुध पनि साथमै गएर बसेको छ बुध र सूर्यसँगै बस्नु भनेको यसलाई बुध इत्यादि राजयोग भन्छन् अब यो प्राय सबैलाई पर्ने हो तर तपाईँको बुध अस्त छ बोलीको काममा एकदम ध्यान दिनुहोला बुधको डिग्री र सूर्यको डिग्री एकदम नजिक नजिक छ त्यस कारणले गर्दा विशेष ध्यान दिनुहोला है किनभने सूर्य पनि तपाईँको पूर्व फाल्गुनीमा छन् बुध पनि पूर्व फाल्गुनीमा छन् सूर्यको डिग्री 22 डिग्री छ भने बुधको डिग्री 19 डिग्री छ भनेको एकदम तपाईँको यो चाहिँ अस्त पर्यो क्या एउटै नक्षत्र एउटै डिग्रीमा भइसकेपछि एउटै चरणमा भइसकेपछि अलिकति विशेष गरी यो बुध भन्ने ग्रहले काम अलिकति कम गर्छ नभएदेखि राजयोग परेको छ पैसा कमाइन्छ ठिकै छ सन्तानमा अलिकति केही हानि नोक्सानी हुन सक्छ सम्बन्धको कारकमा अलिकति अङ्गारकी परेको कारणले गर्दा कहिलेकाहीँ वैवाहिक जीवन बिग्रिन्छ सप्तम घरमा सूर्यको दृष्टि पर्नु सप्तम घरको मालिक छैटोमा गएर शनिकै घरमा गएर बस्नु अलिकति राम्रो मानिएन होइन अब यो अलिकति जाय से शत्रु भावस्तै जाय तश्चेत रोगी कि रोगी भएर धेरै खर्च हुन्छ कि अलिकति सुख कम हुन्छ पत्नीको भन्छन् बिहे गर्नुभयो
1: बिहे भइसक्यो गुरु
0: अहिले सम्बन्ध राम्रै छ
1: ठिक छ
0: शनिहरूको शान्तिहरू गर्नु पूजापाठ गर्नु अङ्गारकीको शान्ति गर्दै जानु मंगलबार व्रत बस्नु सकभर नबिग्रियोस् है अहिलेको अवस्थामा अब तपाईँलाई 34 वर्षसम्म बृहस्पति नै छ अहिलेसम्म अब 34 वर्ष पछाडि चाहिँ शनि भन्ने गरेर चल्छ यसलाई एकदम ध्यान दिनुहोला अब शनि चलो भन्दै नै हुन्छ तर शनिको विशेष शान्ति 23,000 पल्ट जप गर्नु छैटौं भावको शनि हो रोगस्थानको शत्रु भावको शत्रुहरू धेरै वृद्धि रहन्छन् पति पत्नीसँगको सम्बन्ध यो शनिकै पालामा पनि बिग्रिन पनि सक्ने सम्भावना हुन्छ सकभर नबिग्रियोस् ग्रह शान्ति गर्दै जानु पूजापाठ गर्दै जानु है सन्तानमा चाहिँ राहु गएर बसेको छ अनि अङ्गारक युगले दृष्टि पनि गरेको छ अलिकति कहिलेकाहीँ बाधा हुन सक्छ ध्यान दिनुपर्छ है त अरू के छ
1: अरू त सबै ठिक छ गुरु अनि यो खास क्वेसन चाहिँ के थियो भन्दाखेरि मेरो अब जे होस् अब लोकसभाको अरू माथिल्लो तहको पनि एक्जामहरू दिइरहेको छु एक दुईवटा दिइरहेको थिएँ भइरहेको छैन कहिले के छ कसो छ त्यस्तो
0: यस्तो छ तपाईँको मैले भने त बुध सूर्य लग्नमा छ बुध अलिकति कमजोरी छ क्या बुध अस्त छ कि बुध पनि अस्त नभइदिएको भए तपाईँको धेरै मालामालको चिना हो तपाईँले बुधको पन्ना भन्ने रत्न पाइन्छ
1: हजुर
0: त्यो पन्ना भन्ने रत्न पनि धारण गर्नुहोला तपाईँको बुध कमजोरी भएको भएर फेरि तपाईँलाई सामान्य हिसाबले राशि अनुसार त तपाईँको निलम धारण गर्नुपर्ने हो लग्न अनुसार माणिक्य धारण गर्नुपर्ने हो तर तपाईँ ग्रह कमजोरी भएको हिसाबले बुध ग्रहको पावर वृद्धि गर्नको लागि पन्ना धारण गर्नु अथवा बुधका कवचहरू लाउनु अझ तपाईँले चाहिँ बिहान बिहान उठेर शङ्ख फुक्ने गर्नु तपाईँको लागि अझ धेरै राम्रो हुन्छ बुध है
1: हजुर हजुर
0: बुझ्नु पनि
1: बुझ्यो गुरु। अनि के भन्छ यो घरकोसँग सम्बन्धहरू सबै ठिकै छ नि?
0: सबै ठिकै छ, त्यस्तो आचुन पर्ने ग्रह छैन, राम्रै छ।
1: बुधलाई चाहिँ अलिकति बिल्डअप गर्नु पर्यो।
0: हजुर, तपाईँको बुध अलिक कमजोरी हो क्या? अस्त थिएन भने तपाईँ राजा है, कहाँ पुग्नु त कहाँ पुग्नुहुन्थ्यो। र पनि राम्रो छ फेरि, यो लग्नमा सूर्य हुने यसै पनि मान्छे कडा हो फेरि, एकदम भाग्यमानी नै हो। तर बुधले साथ दिएको भए अझ धेरै राम्रो हुन्थ्यो। अनि अङ्गारक युग भन्ने युग परेको छ एकादश स्थानमा, पैसा आमदामीको क्षेत्रमा चाहिँ अङ्गारक युग पर्दा कहिलेकाहीँ भइरहेको काम पनि कहिलेकाहीँ बीचमा छोड्नु लाग्ने, बिग्रिन सक्ने हुन्छ। यसलाई तपाईँले अङ्गारक युगको शान्ति, महामृत्युञ्जय जप, मंगलको जपहरू गरेर अगाडि बढ्नुपर्छ। सो गुरुबारसँग सल्लाह गरौँ, गुरुबारले बुझ्नु भएन भने मलाई फेसबुकतिर फलो गरेर पनि सम्पर्क गर्न सक्नुहुन्छ है त। कार्यक्रममा हुनुहुन्थ्यो आज खेमजी कपिल वस्तुबाट, घर चाहिँ मोरङ भन्नुभयो, जागिरको सिलसिलामा उहाँ पुग्नु भएछ। र पनि अझै मैले चाहिँ जागिरमा उन्नति हुँदैन भन्ने, फेरि भनेको अलिकति कमजोरी नै छ, अझ बोधको पावर बढाउन पाए अझ धेरै कुरामा राम्रो हुन्छ। आज खुसी औँसी हो, आज म आज अलिकति अनलाइनको प्राविधिक समस्या भएको कारणले गर्दा धेरै भक्तहरूले चासो देखाउनु भएको छ। आज खुसी औँसीको दिनमा तपाईँ सम्पूर्णलाई फेरि पनि मंगलमय शुभकामना। एकैछिन विश्राम लिन्छु, विश्रामपछि म तपाईँहरूलाई कार्यक्रममा स्वागत गर्न उपस्थित रहने नै छु। छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। कोही जिज्ञासु हाम्रो लाइनमा कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे। हजुर
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: इटहरीबाट सुस्मिता बुढा छेत्री बोलेको।
0: इटहरीबाट सुस्मिताजी, घर कहाँ पर्यो इटहरीमा?
1: खोटाङको रावावेशी।
0: खोटाङको रावावेशीबाट बोल्दै हुनुहुन्छ है? अहिले चाहिँ इटहरीमा पढ्न आउनु भएको कि जागिरमा?
1: पढ्न आएको।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म आफ्नै बारेमा।
0: आफ्नो साल महिना गते समय भनिदिनु त। 2067 साल
1: पुष 25 गते,
0: पुष महिनाको 25 गते
1: आइतबारको रातिको 9:30 बजे
0: 9:30 बजे रातिको समय आइतबार भन्नुभएको छ। कुन जिल्लामा भयो जन्म?
1: खोटाङ जिल्लाको रावावेशी गाउँपालिकामा।
0: हजुरको नाम के अरे?
1: सुस्मिता बुढा थोकी।
0: रावावेशीमा पनि बुढा थोकी हुनुहुन्छ होइन? रावावेशीमा त पोखरेलहरू पनि हुनुहुन्छ होइन?
1: रावावेशीमा हुनुहुन्छ।
0: 67 सालको पुसको 25 गते 9:30 बजे राति, यो तपाईँ आफ्नै हो?
1: आफ्नै हो।
0: तपाईँको नाम शोभा अथवा सोम कुमारी, कुम्भ राशि आउँछ, के राशि हेर्ने गर्नु भएको छ?
1: कुम्भ।
0: कुम्भ राशि। शोभा नाम छ कि अरू नाम राख्नु भएको छ? शोभा नाम आउँछ। सूर्य ग्रहण युग छ, पढाइमा असाध्यै धेरै कमजोरी, अब इटरी आएर पढ्न त खोज्नु भएछ है, तर तपाईँको पढाइको लागि त मैले राम्रो देखिनँ है। यो एकदमै धेरै बिग्रिएको पढाइ छ। अब यो तपाईँले अहिले फेरि के छ भने शनि भन्ने ग्रह चलिरहेको छ, यो शनि ग्रहले पढाइमा ध्यानै दिँदैन, फेरि अङ्गारक युग सूर्य ग्रहण युग लागेको मान्छेलाई वैवाहिक जीवनदेखि लिएर प्रेममा पनि अधुरो रहन्छ, सानै उमेरमा प्रेम विवाह भएर भागी विवाह हुन सक्ने सम्भावना देख्छु मैले। मंगलबारको व्रत बस्नुपर्छ, आइतबारको व्रत बस्नुपर्छ होइन, यो अङ्गारक युग र सूर्य ग्रहण युगको शान्ति गर्नुपर्छ, कवचहरू धारण गर्नुपर्छ। आजसम्म प्रेम परेको छ कि छैन? पर छोटो के भन्छु भने त शनि छ, फेरि के छ भने त्रिभागीमा पनि शनि छ, विंशोत्तरीमा पनि शनि छ, शनिले त कतै न कतै मान्छेलाई बिगारिदिन्छ क्या। प्रेम पर्नु भनेको बिग्रिनु भनेको, तपाईँ अब अलिकति प्रेममा त्यही प्रेमसँग विवाह हुने, त्यही प्रेमसँग साँच्चीकै बिहा हुने, साँच्चीकै माया गर्ने खालको हुँदैन कि, अधुरा प्रेमहरू आइपर्छन्। कहाँ कसमा परेको थियो? मजाले प्रेम परेको देखिन्छ, ध्यान दिनुहोला, भोलि नबिग्रिनु होला। अहिले तपाईँले त इटालीमा कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ आज चाहिँ? ल ठिक छ, अब शनिको शान्ति गराउनु होला अनि आइतबार मंगलबार व्रत बस्नु होला, नबिग्रिनु होला, पढ्नु होला, आमा बुबाको ठूलो सपना हुन्छ छोराछोरीमाथि, त्यसलाई पूरा गरिदिनु होला। तर तपाईँको पूरा हुन सक्ने सम्भावना असाध्यै गाह्रो छ है, धेरै कुरामा दोष छ है, ग्रहहरू बिग्रेका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधेश्याम हजुर। ए प्रभु भन्दै थिएँ तर उहाँको फोन डिस्कनेक्ट भएको छ। फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ, म उहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? कल्पनाजी, आज धेरै दिनपछि आउनुभयो है, कुन ठाउँमा हुनुहुन्छ कल्पनाजी अहिले?
1: भोजपुरमा गुरु।
0: भोजपुरको कुन ठाउँमा भनेको मैले?
1: भोजपुरको साउदासिलो 3 हो। हामी
0: रेडियो सङ्घर्षमा सुन्दै हुनुहुन्छ होइन?
1: मजाले गुरु
0: सुन्नुहुन्छ कि आज मात्र सुन्नु भएको?
1: होइन दैनिक केही सुनिरह हुन्छु। धेरैचोटि मैले कल गरेँ, अस्ति दुईचोटि कल गरेको, अब त्यस्तै नेटवर्कले गर्दाखेरि एकदम आधामै कल काट्यो, अनि आज फेरि ट्राई गरेको, बल्ल लाग्यो
0: लागिहाल्यो। अनि आज घरमा कोष राख्नुभयो त?
1: हामीले आफै चाहिँ राख्ने गरेको छैनौ, अब भरे लिएर आउनुहुन्छ।
0: गुरुमा आउनुहुन्छ?
1: गुरुबा आउनुहुन्छ, हाम्रो तिर लिएर आउनुहुन्छ।
0: पोहोर पराएर पनि आउने गर्नु भएको थियो?
1: सधैँ आउनुहुन्छ, अब उहाँहरूलाई जुठो पर्यो, यता बिता पर्यो भने मात्रै आउनुहुन्न, न त वर्षै पछि आउनुहुन्छ।
0: ए अनि तपाईँले आज पिताजीको मुख हेर्नुभयो?
1: म ठ्याक्कै गइरहेको छु बुवाकै घरमा, बुवा चाहिँ अब गाउँ घरमा हो, घाँसमा जानुभएको छ, अनि पर्खेर बसिरहेको छु, कार्यक्रम पनि सुन्दै ट्राई गरिरहेको छ, पनि सबै कुरो दिइरहेको छ गुरु।
0: पिताजीलाई के के ल्याउनु भएको छ? खुसुक्क भन्नु त मलाई मात्रै।
1: त्यस्तो खासै केही छैन गुरु, अहिले चाहिँ अब हाम्रो यो टिकाहरू लाउने यता त्यता छैन, जुठो नि परिरहेछ, अनि यसो बुवालाई अब सधैँ गइरहने, अनि आज चाहिँ भेट्न मात्रै आएको छु गुरु।
0: दर्शन मात्रै गर्ने आज?
1: हजुर गुरु।
0: अनि हजुर राई होइन?
1: हजुर।
0: अनि राईको त के के जाति सगुनहरू के के ल्याउनु पर्छ होइन र?
1: होइन हाम्रो त्यस्तो अब नै नै ल, अब त्यस्तो हाम्रो बुवाले खानु पनि हुन्न, त्यस्तो हुनु त हाम्रो राई मतलीको बेग्लै छ, तर त्यस्तो खानुहुन्न, यसो अब गुलियो चकलेट बोक्छौँ, अरू त्यस्तो हामी केही पनि बोक्दैनौँ, पनि खानु पनि हुन्न बुवाले।
0: ए ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्ने अहिले?
1: म अस्तिदेखि भदैनीकै हेर्न एकदम खोजिरहेको गुरु, अस्ति पनि विषयमा भयो, आज पनि भदैनीकै हेर्नलाई गुरु।
0: भन्नु त, साल महिना गते समय?
1: 2083 साल असार 17 गते बिहान, बुधबार बिहान 7:23 शङ्खसभा जिल्लामा गुरु।
0: बिहानको 7:23 शङ्खसभा। अनि तपाईँको भदैनीको घर चाहिँ कहाँ? यो छोरी कहाँ छैन अहिले? भदैनी
1: गुरु मेरो आफ्नै भदैनी हो।
0: तपाईँले जहाँ जानुभएको छ त्यही घरको दाजुभाइ?
1: हजुर हजुर, मेरो भाइको छोरी हो, मेरो आफ्नै भाइ, म अहिले ठ्याक्कै भाइ सुन्छु।
0: अनि अहिले भाउजूहरूले पनि कार्यक्रम सुन्नु भएको त, बुहारीहरूले?
1: बुहारी भदैनी चाहिँ अहिले माइत गइराखेको छ, उनीहरू माइत मामलामै छ, म चाहिँ यता छु गुरु।
0: ए 2083 साल असारको 17 7:23 बिहान उत्तर साढा नक्षत्रको पहिलो पाउबाट भेबाट नाम आउँछ, भेषकुमारी नाम आउँछ, धनुराशि हुन्छ, लग्नमा बृहस्पति उच्च, असाध्य राम्रो भाग्य, धेरै कुरामा उन्नति प्रगति गर्नेवाला छ, तर यतिखेर जन्मेको समयमा संकटा भन्ने ग्रह छ, यो संकटाले कहिले काहीँ दुःख दिन सक्छ, 8000 पल्ट संकटाको जपहरू गराइदिने, पूजापाठ गर्ने, अरू केही गर्नु पर्दैन, राम्रो सचिना आतिनु पर्दैन। चन्द्रमा र राहु 6 र 8 हुँदा कहिले काहीँ चिसोको समस्या, नसाको समस्या, छालाको समस्या आउन सक्ने हो, त्योभन्दा बढी चाहिँ संकटाको शान्ति गर्नु एकदमै राम्रो, असाध्य भाग्यमानी छिन्। लग्नमा बृहस्पति उच्च, त्योभन्दा अरू के चाहियो भनौँ न, जबकि लग्नमा एकदम राम्रो, तर के छ भने लग्नेश चाहिँ अलिकति बिग्रिएको छ है, लग्नेश भनेको चन्द्रमा हो, चन्द्रमा चाहिँ 6 घरमा गएर बसेको छ, अलिकति यसलाई चिसोबाट निमुन्याबाट चाहिँ जोगाउन सक्नुपर्छ, भोलिको दिनमा राम्रै हुन्छन्, आर्तिनु पर्दैन है त।
1: हजुर गुरु। अनि यसको
0: बुवा आमाको सम्बन्ध, बुवा आमासँग, बाजेहरूको सम्बन्ध सबैसँग राम्रो छ, त्यस्तो हातिनु पर्ने ग्रह छैन। सबै राम्रो छ, असाध्य भाग्य भने, तर संकटाको शान्ति गर्नु है, राम्रो हुन्छ भन्दा भन्दै कहिले काहीँ संकटाले अलि अशुभ पनि गरिदिन सक्छ, त्यही भएको भएर संकटाको शान्तिहरू गर्ने, संकटाको पूजा पाठहरू गर्ने, अहिले छुट्टिन्छु। राधे राधे
1: राधे राधे गुरु, राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु, को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ। राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? कैलाली जिल्लाबाट भीम भन्नुभयो, बिन्दुजी। कैलालीको कुन ठाउँमा हुनुहुन्छ बिन्दुजी यतिखेर? गङ्गामा हुनुहुन्छ, गङ्गानगरमा हुनुहुन्छ। कुन रेडियोमा यो कार्यक्रम सुन्दै आउनु भएको छ आजसम्म? आज पनि बजिरहेछ। आज कसको बारेमा हेर्न चाहनुहुन्छ? अनि हजुरकोतिर कोष ल्याउने चलन छ कि छैन? अनि कोष लिएर आउने ब्राह्मणलाई के दिनुपर्छ आज थाहा छ? थाहा छैन होइन? ए थाहा रहेछ। अनि आज पिताजीको मुख हेर्नुभयो कि भएन फोन गरेर? हेर्ने परम्परा छैन हजुर? ए हजुर सँगै हुनुहुन्छ। अनि बुवालाई केही खुवाउनु भएन उठेर, बिहान उठेर? आज केही नखुवाउने? सँगै भएको बुवालाई हिजो पनि हेरे क्या, आज पनि हेरे क्या, होइन? ठिक छ। आज वास्तवमा पिताजी नहुनेले स्मरण गर्ने हुनेले एउटा सम्मान त दिनदिनै गर्नुपर्छ होइन? तर यसो आज भोलि अब यो देखावटी परम्परा आयो, तर केक सेक काट्ने के गर्ने मान्छे चाहिँ अधर्मी हो है, सनातन विरोधी हो। फेरि त भने अहिले हजुरको बारेमा हेरौँ, साल महिना गते समय भन्नु त
1: 2059 चैत 24 गते
0: सोमबार
1: साँझ 9:04
0: जन्म भयो। साँझ कुन जिल्लामा भयो तपाईँको जन्म?
1: कैलाली।
0: कैलाली जिल्लामै भयो जन्म। यहाँबाट हेर्दाखेरि राशिको नाम के देखिन्छ भने मृगशिरा नक्षत्रको दोस्रो भावबाट नाम जोड छ। राशिको नाम बोध कुमारी नाम आउँछ। वृष राशि हुन्छ, लग्न तुला, मान्छे लजालु स्वभावको हुनुहुन्छ। पढाइ असाध्य राम्रो थियो तर बीचमा राहुले खाएछ, के गर्ने? पढ्नु भएन है, बिग्रियो पढाइ? होइन होइन, 22 वर्ष भन्दा पहिले के भएको थियो? विषय लागेको थियो अनि विषय लाग्यो त बिग्रिया त हो नि, फेलै हो नि त्यो त हाम्रो भाषामा। फेरि तपाईँलाई चन्द्रमा आठ हुन्छ, मन धेरै कमलो छ है, कसैले केही भनिदियो भने रोइहाल्न मन लाग्छ होइन? तपाईँको अष्टम स्थानमा शनि राहु र चन्द्रमा सँगै छन्, यसलाई अलिकति चन्द्रमासँग राहु बस्नु ग्रहण योग भन्छन्, शनि बस्नु विश्व योग भन्छन्। यसलाई तुरन्तै शान्ति गरेर महामृत्युञ्जय जप गराउनु, हनुमान कवचहरू धारण गराउनु, हनुमान चालिसा दैनिक पाठ गर्नु, पूर्णिमाको दिनमा व्रत बस्नु, अलि आयु लामो हुन्छ, हनुमान कवचहरू लायो भने अझ धेरै राम्रो भयो, हनुमान चालिसा पाठ गर्यो भने अझ धेरै राम्रो भयो। अब के गर्न सकिन्छ सबै कुरा गर्नुहोला। बृहस्पति कर्ममा गएर बसेको छ, राम्रै छ। बृहस्पति उच्च भएर बसेको छ, यसले धेरै कुरामा सहजता गराउला। तर राहुलको कारणले पहिलेको समस्याहरू फेरि बल्झेला, पेट दुख्ने समस्या छ, महिनावारीमा समस्या छ, यसलाई एकदमै ध्यान दिनुहोला है। अरू के छ विशेष जिज्ञासा? सकिन्छ सकिन्छ, तर यसलाई मैले भनिहालेँ, विश्वयोग ग्रहण योगको शान्तिहरू गर्नु, पूजा पाठ गर्नु अनि बल्ल राम्रो हुन्छ है त। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, हामी तपाईँसँग हरेक दिन रेडियोमा त बोलिरहेका छौँ, मलाई धेरैले भन्ने गर्नुहुन्छ तपाईँको घर कहाँ, तपाईँलाई भेट्न आउन कहाँ पाइन्छ। यहाँ मैले के बुझेँ भने मलाई हिजो साँझ 7:30-8 बजेतिर फोन आयो, हामी तपाईँकोमा भनेर गएछौँ, कोही मान्छे आउनुभएछ अनि अरुणी ज्योतिषकोमा जानुभएछ, अनि घरमा गइसकेपछि उहाँहरूले वास्तविक मेरो नाम त जुन ज्योतिष गुरुबाहरूले लेख्नु भएको लेटर प्याड हुन्छ, हामीले मेरो आफ्नै प्याड छ, आफ्नै लेटर प्याडमा लेख्ने गर्छौँ हामी, त्यो फरक पाउनु भएछ। अनि उहाँ घरमा गएर उहाँको पिताजीले तँलाई अन्त पठाएको अन्त गइस् भनेर गाली गर्नुभएछ, र उहाँ हिजो फेरि फोन गर्नुभएछ, फेरि आउँदै हुनुहुन्छ आज। मैले के भन्छु भने तपाईँहरू नझुकिनु होला, तपाईँहरू धेरै मान्छे झुकिनुहुन्छ, अनि एकचोटि म तपाईँहरूलाई एउटा अनुरोध के गर्छु भने एकचोटि फोन गरेर मात्रै आउने बानी बसालौं। कहिलेकाहीँ म हुँदिन, कहिलेकाहीँ तपाईँहरूले फोन गरेको बेला म अलि व्यस्त भएर फोन रिसिभ नहुन सक्छु, तपाईँले दुःख पाउनुहुन्छ। तपाईँले मलाई भेट गर्नको लागि म भरतपुर चितवनमा भएको बेला भरतपुरको हाकिम चोकमा झर्ने, हाकिम चोकमा आइसकेपछि त्यहाँबाट दक्षिणपट्टि सिधा मूलबाट गुइँ लाएर 1.5 किलोमिटर आएपछि त्यहाँ धारे चोक भन्ने आउँछ। ध्यान दिनु है, धारे चोकमा एउटा यास ओ यास स्कुल छ क्या, बालग्राम भन्छ यसलाई, यास ओ यास स्कुल टिप्नु होला। यास ओ यास स्कुल भनेको ठुलो स्कुल हो है, यहाँ त कति 20 बिघाको क्षेत्रफलमा बनेको स्कुल छ। अनि यास ओ यास स्कुलको ठ्याक्कै गेटबाट पूर्वपट्टि घाम उदाउनेपट्टि फर्किँदाखेरि त्यहाँ चार तलामाथि 3 झण्डा फरफराइरहेको घर छ, त्यस घरमा म रहनेछु, आउन सक्नुहुन्छ। जहाँ हनुमानजीको झण्डा, नेपालको झण्डा अनि ओमको झण्डा, हामी सनातनीहरूको लागि एउटा सौभाग्यको कुरा, हामीले झण्डा फरफराउन पाउँछौ, त्यो पनि घरको इशान कोणमा, वास्तविक मन्दिर झण्डामा रहन्छ। त्यसो भएको हुँदा यो झण्डा किन राखेको भन्ने कुरा पनि तपाईँलाई हुन सक्छ, यसको बारेमा फेरि पछि कुरा गरौँला। तपाईँहरूले के हुन्छ भने झण्डाहरू फरफराउने, झण्डाहरू तपाईँले चाहिँ घरमा फरफराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। तपाईँ त्यही घरमा आउनुहोला जहाँ तपाईँले फेरि पनि तपाईँलाई सम्झिन सक्नु भएन भने भरतपुर 8 नम्बर वडामा धारे चोक, खानेपानीको धारा क्या, धारे चोक भन्ने ठाउँ छ, त्यहाँ एउटा यास ओ यास स्कुल छ। यास ओ यास स्कुलको ठ्याक्कै आडैमा एउटा लक्ष्मी नारायण मन्दिर छ। त्यो मन्दिरको ठ्याक्कै गेटबाट हेर्नुभयो भने त छर्लङ्गै देखिन्छ है, अनि तपाईँ जताबाट आयो भने त्यहाँ हामीलाई भेट्न आउन सक्नुहुन्छ। तर त्योभन्दा राम्रो चाहिँ एकचोटि फोन गरेर, एकचोटि वाट्सएपमा, एकचोटि म्यासेन्जरमा कुराकानी गरेर मात्रै आइदिनु भयो भने तपाईँ र हाम्रो भेट अझ धेरै राम्रोसँग रहन सक्छ। त्यही भएको कारणले गर्दा तपाईँलाई यो पनि अनुरोध गरे, फोन गर्दाखेरि 2 नम्बर 98453 97658 र 98142 73601 सम्झिन सक्नुहुन्छ। म धेरै आफ्नो यहाँ आउनु भन्दा म तपाईँहरूलाई भनिरहेको हुँदिनँ, त्यही भएर आउनु खोज्नु हुँदो रहेछ अनि अन्त अन्त गएर घरमा गएर फेरि बाबाको गाली खानु पर्दो रहेछ। त्योभन्दा बरु एकचोटि फोन गरेर आउनुहोला, मैसँग भेटेर जानुहोला। मैले नै हेरेको छुइनँ, तपाईँलाई हेर्न मन छ भने मसँग आउनुहोला। अब अरूसँग हेर्नु छ भने जानु, फेरि मैले अन्त नजानु भन्न खोजे होइन, तर तपाईँ मलाई भेट्न आएर अन्तै झुक्किएर फर्किनु भयो भने चाहिँ त्यो राम्रो हुँदैन। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे।
2: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: टोटी बडीकेदारदेखि महेश बहादुर साउन्ड बोलेको।
0: महेशजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: अहिले चाहिँ म बडीकेदार एफएममा।
0: आज कुश ल्याउनु भयो घरमा?
2: कुश त ल्याइसकेकी हो मम्मीले बिहान।
0: ए ब्राह्मणले ल्याउनु भयो कि आफै ल्याउनु भयो?
2: ब्राह्मण चाहिँ हुनुहुन्न यहाँ आज।
0: अनि आज बाबाको मुख हेर्नुभयो त?
2: बाबा हुनुहुन्न मेरो चाहिँ।
0: बितिसक्नु भयो?
2: हजुर
0: बित्नु भएको?
2: बितिसक्नु भयो।
0: हजुरले हुने विशेष आज बाबाको लागि एकदम स्मरण गर्ने, बाबाको नाममा आज दान दक्षिणा गर्ने, बाबाको नाममा गरीबहरूलाई भोजन गराउने आज तपाईँले हो नि विशेष है? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: अहिले चाहिँ आफ्नो बारेमा।
0: कति सालमा जन्मिनु भयो?
2: 2066 साल असार महिनाको 14 गते आइतबार बिहान 5 बजे।
0: ठिक 5 बजे हो। कति गते राति, कति गते बिहान भन्छन् यसलाई?
2: 13 गते राति, 14 गते बिहान।
0: कुन जिल्लामा जन्मिनु भयो?
2: डोटी जिल्ला।
0: डोटी जिल्लामा 13 को राति 14 को बिहान। हामी कार्यक्रमको अन्तिममा छौँ, एकदम छिट्टो छिट्टो हेर्नुपर्ने भएको छ। टीकाराम नाम आउँछ, सिंह राशि हुन्छ, षष्ठीको दिनमा जन्म भएको छ, लग्नमा राजयोग, सरकारी जागिरमा सम्भावना 99% राम्रो छ, तर पढाइ बिग्रिसकेछ, पढाइमा राम्रो छैन। पढाइ कति पढ्दै हुनुहुन्छ अहिले?
2: अहिले चाहिँ 12 क्लास पढ्दैछु।
0: 12 क्लास पढ्दै हुनुहुन्छ, अलिकति ग्रहमा दोष परेको छ, एकदम ध्यान दिनुहोला। 21 वर्षसम्म संकटा भनेको कुरा छ, संकटाको शान्ति गर्नु, पूजापाठ गर्नु, भोलिको दिनमा सरकारी जागिर 99% खाने खालको योग राम्रो छ, एकदम मेहनत गर्नुहोला। नवग्रहको शान्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु राम्रो हुन्छ। के छ विशेष जिज्ञासा? एकदम छोटकरीमा राखौँ होइन? अब
2: अनि गुरुजी मेरो घरको वास्तु कस्तो छ?
0: वास्तुको लागि ठिक छ, आमासँगको सम्बन्ध राम्रै हुन्छ, अब बाबा छैन भनिसक्नु भयो अब, र पनि यहाँबाट त्यस्तो तपाईँकोबाट खराबी हुने खालको त यो छैन, बाबाको केही घटनाहरू भयो भएको हुनसक्छ, अरू कुरामा ठिक छ है।
2: मेरो वैदेशिक चाहिँ कस्तो छ विदेशतिर?
0: विदेश भन्दा पनि सरकारी जागिरै राम्रो हुन्छ, विदेश जानको लागि 21 वर्षभित्रमा एप्लाई गर्नुभयो भने यसैपालि पनि हुन्छ, आगम पनि हुन्छ, फ्याट्टे भइहाल्छ, तर 21 भन्दा पछाडि गर्नुभयो भने सम्भावना कम हुन सक्छ है त। अहिले छुट्टी राधे राधे। हामीसँग हुनुहुन्थ्यो आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ डुटी बडी केटा आरएफएमबाट कार्यक्रम सुनेर हामीसँग जोडिनु भएको थियो। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न जति धर्म संस्कार अनि संस्कृति सम्बन्धीका

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5।
4: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: This is Radio Sankhuwa Sabha 95.5 MHz.
7: Raj bhai aru kina khojne?

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म पूजनी श्रेष्ठ। समाचार अब विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो 1 बजे बस्ने बैठकमा 2 विधेयक अघि बढ़ाउने कार्यसूची छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कानून मन्त्री सविता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच आज संसदका 6 विषयगत समितिको बैठक पनि बस्दैछ। आज भाद्र कृष्ण औंसी अर्थात बुबाको मुख हेर्ने दिन। देश तथा विदेशमा रहेका नेपालीले जन्मदिने पितालाई विशेष सम्मान गरी यो पर्व मनाउँदैछन्। पितृदेवो भव भन्ने धार्मिक मान्यता अनुसार आज छोराछोरीले बुबालाई मिठो खानेकुरा तथा नयाँ कपड़ा दिएर सम्मान गर्ने चलन छ। पिता गुमाएकाहरूले भने काठमाण्डौको गोकर्णेश्वर, बेत्रावती, उत्तरगया लगायत पवित्र स्थलमा पुगेर तर्पण, श्राद्ध र सिधा दान गर्ने गरेका छन्। आज गोकर्णेश्वर लगायत स्थानमा बिहानैदेखि मेला लागेको छ। यसै दिन वर्षभर धार्मिक कार्यमा प्रयोग हुने कुश घरमा भित्र्याउने परम्परा पनि छ। राष्ट्रिय विभूति तथा युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत साहित्यिक संस्थाले भट्टको योगदानको स्मरण गर्दै कार्यक्रम आयोजना गर्दैछन्। विक्रम सम्वत 1923 साल भदौ कृष्ण कुशी औंसीका दिन जन्मिएका भट्टको 30 वर्षको उमेरमै निधन भएको थियो। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए। उनले नेपालमा छापाखाना भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए। जन्म जयन्तीका अवसरमा आज कवि सम्मेलन तथा युवा वर्ष मोती पुरस्कार वितरण गरिने जनाइएको छ। भोटेकोशीमा आएको बाढ़ीले बगाएको नुवाकोटको देवीघाट स्थित टाढ़ी खोलाको पुलको स्थानमा नेपाली सेनाले 5 दिनमै नयाँ एक्रो ब्रिज निर्माण गरेको छ। 57.5 मीटर लामो पुल हिजो बेलुकादेखि सबै प्रकारका सवारी साधनका लागि सञ्चालनमा आएको छ। पुल बगेसँगै विदुर र बेलकोटगढ़ी नगरपालिका सहित नुवाकोट, धादिङ र रसुवागढ़ी बीचको सड़क सम्पर्क प्रभावित भएको थियो। नेपाली सेनाका 55 प्राविधिकले दिनरात खटेर पुल निर्माण गरेका हुन्। पुलको भार वहन क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि बाढ़ी प्रभावित क्षेत्रका सर्वसाधारणलाई आवत जावतमा सहज भएको छ। भोटेकोशी बाढ़ीका कारण 67.87 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ी प्रभावित क्षेत्रको पुनरुत्थानका लागि भने 1.354 करोड़ रूपियाँ आवश्यक पर्ने आकलन गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले 7,570 निजी घर ध्वस्त भएका छन्। यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय र 7 स्वास्थ्य संस्थामा क्षति पुगेको छ। घर र घरभित्रका सामानमा मात्रै 63.88 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको प्रतिवेदनमा उल्लेख छ। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रमा धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनीका पहाड़ी तथा तराई क्षेत्रका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै कोशी र बागमतीका पहाड़ी क्षेत्रमा राति पनि 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
1: रसुवाको भोटेकोशी बाढ़ीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
2: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा, स्याफ्रुबेसी तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
1: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
2: सतर्क बनौ, सुरक्षित रहौ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: Coming up next,
3: The Good Morning Show.
4: अब बाँकी प्रसंग। चितवनको भरतपुरमा जलेको कारभित्र मृत अवस्थामा एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका 9 वसन्त चोक गोद्राङमा सो घटना भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले राजमार्गको सर्भिस लेनमा बिहान 6 बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको विद्युतीय गाड़ीमा आग लागि भएको बताएका छन्। दमकलले आगो नियन्त्रणमा लिएपछि कारभित्र एकजनाको शव भेटिएको उनले बताएका हुन्। ती व्यक्तिको पहिचान खोल्न बाँकी छ। जलेर कार पनि क्षतिग्रस्त भएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरेको डीएसपी यादवले बताएका छन्। दाङको टरीगाउँ विमानस्थलमा 1.5 महिनापछि जहाज अवतरण गरेको छ। नेपाल एयरलाइन्सको 19 सिटी जहाजले काठमाडौँबाट 8 र दाङबाट 4 यात्रुलाई सेवा दिएको हो। मौसमका कारण अनियमित बनेको दाङ काठमाडौँ हवाई सेवा अब भने नियमित हुने जनाइएको छ। अब आइतबार, मंगलबार, बिहिबार र शुक्रबार गरी सातामा 4 दिन सेवा सञ्चालन हुनेछ। यसैबीच दाङको राप्तीगाउँ पालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिको सामाजिक सुरक्षा

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 0295-76-061,
3: 0295-70-315
2: र 98-520-60-177।
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, सङ्खुवा सभा।
6: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901055।
12: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9867940000
15: र 9819326775।
16: नमस्कार है वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
19: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, छैन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
14: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842287776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
22: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: साह्रै मिठो कुरो सम्झायो होस्
1: अब अहिले थरी थरीका चिसो थरी थरीका कोला खोइ बता गयो धारा बता गयो
0: त्यो बोतलको पानी न त पुरा काँध

0: होय अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन्। क्यारे
1: बेच्छन् मात्रै, बेचिसके साइला बेचिसके। हरे हरे
0: धर्म कर्म गोजीमा राखी देउता बेच्छन् पैसाको लागि, पैसाको लागि।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा

0: सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
0: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाका तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: सब जानकारीको लागि 029562061
2: 029570315
1: र 98520617
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन त काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्नु पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
8: सम्पर्क 0294400084 र 9804545827।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्न
1: एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुची गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जन

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-147। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-909-0062।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 9842-82-776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 9852-160-580 र 9841-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सचिन सुचिनका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946400
15: र 9919327375।
16: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यस्ता पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, संखुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, संखुवा सभा।

0: मात्र गरी
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: This is Radio Sankhuasabha 95.5 MHz.

0: उत्तर खुम्बुको महाकुलुङमा पहिरोले नदी थुनेपछि ठूलो पोखरीको निर्माण। थुनिएको नदीबाट बिस्तारै पानी बग्न थाले पनि सतर्कता अपनाउन आग्रह। दिल्लीमा भोलिदेखि हुन लागेको ब्रिक्स सम्मेलनमा उच्च सुरक्षा तैनाथी। तीन दिनसम्म दिल्लीमा अघोषित लकडाउन। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड र कर्णाली शिवराज बीच प्रतिस्पर्धा हुँदै
1: दैनिक रू 197 रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
3: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
4: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
3: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
4: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र युनिसेफको सहकार्यमा

0: जनहितमा जारी।
1: नमस्कार, गान्धीवुड डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
2: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका गुदेल स्थित हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब 40 मिटर क्षेत्रसम्मको पोखरी बनेको स्थानबाट पानी बग्न थालेको हो। दुधकोशी गाउँपालिका वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै भने, खोला ठूलै छ, एकछिन त पूरै थुनिएको थियो। करिब 35-40 मिटर बढ़ी ड्याम बनेको थियो, अहिले भरिएर माथिबाट बग्न थालेको छ। यद्यपि जोखिम भने कायमै छ। उनका अनुसार हुङ्गा खोला, महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। खोला थुनिएर पानी बग्न थाले पनि जोखिम कायमै रहेकाले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
1: चितवनको भरतपुरमा गुडिरहेको कारमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका 9 वसन्तचोक गुनराङमा गुडिरहेको कारमा आगलागी भएको थियो। राजमार्गको सर्भिस लेनमा बिहान 6 बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विद्युतीय गाड़ीमा आगलागी हुँदा चालकको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए। मृतकको परिचय खुल्न सकेको छैन। आगलागीबाट जलेर कार क्षतिग्रस्त भएको छ।
2: रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको थप टोली नुवाकोट जाँदैछ। मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन उनीहरूको टोली प्रभावित क्षेत्र जान लागेको हो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्तिपाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्री समेत पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
1: चिलिमी जलविद्युत केन्द्रको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जमा भएको लेदो सहितको बालुवा ढुङ्गा हटाउने काम तीव्र रूपमा भइरहेको छ। उद्धार प्रयासमा सहभागी पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङका अनुसार उद्धार टोली लेदोको भाग छिचोल्दै अगाडि बढ़िरहेको छ। सुरुङभित्र चिसो हावा समेत आइरहेकाले भित्र फँसेका व्यक्तिहरू सकुशल रहेको हुन सक्ने आशा गरिएको छ। अब विद्युत गृह पुग्न करिब 100 मिटर मात्र बाँकी रहेको घिसिङले बताए। उनका अनुसार आजसम्ममा सुरुङमा स्काभेटर पुग्ने सम्भावना छ। स्क्याभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउने विश्वासका साथ उद्धार टोली उच्च मनोबलका साथ काम गरिरहेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि जारी खोज, उद्धार, राहत तथा पुनस्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे न्यूजील्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। संवादमा प्रधानमन्त्री शाहले हराइरहेका 5 जना न्यूजील्याण्डका नागरिक सहित बेपत्ता अन्य विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। त्यस्तै न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहायताप्रति पनि शाहले कृतज्ञता व्यक्त गरेका छन्। शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मंचहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजील्याण्ड सरकारको रचनात्मक सहयोगको अपेक्षा राखेका छन्।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। सिंहदरबारमा दिउँसो 1 बजे बस्ने बैठकमा 2 विधेयक अघि बढ़ाउने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संघीय कोष 10 औं संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै कानून मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।
2: आज भाद्र कृष्ण औंसी अर्थात बुबाको मुख हेर्ने दिन। देश तथा विदेशमा रहेका नेपालीले जन्मदिने पितालाई विशेष सम्मान गरी यो पर्व मनाउँदैछन्। पितृदेवो भव भन्ने धार्मिक मान्यता अनुसार आज छोराछोरीले बुबालाई मिठो खानेकुरा तथा नयाँ कपड़ा दिएर सम्मान गर्ने चलन छ। पिता गुमाएकाहरूले भने काठमाण्डौको गोकर्णेश्वर, बेत्रावती, उत्तरगया लगायत पवित्र स्थलमा पुगेर तर्पण, श्राद्ध र सिदादान गर्ने गरेका छन्। आज गोकर्णेश्वर लगायत स्थानमा बिहानैदेखि मेला लागेको छ। यसै दिन वर्षभर धार्मिक कार्यमा प्रयोग हुने कुश घरमा भित्र्याउने परम्परा पनि छ।
1: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले भट्टको 161 जन्म जयन्ती मनाउन लागेका हुन्। विक्रम सम्बत 1923 साल भदौ कृष्ण कुशी औंसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशी औंसीकै दिन 30 वर्षको अल्प आयुमै निधन भएका भट्टले नेपाली साहित्यको विकासका लागि महत्वपूर्ण योगदान पुर्याएका थिए। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए थिए। उनीले नेपालमा छापाखाना समेत भित्राएका थिए। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको शुरूआत भएको मानिन्छ। दिवसका अवसरमा परिषदले आज कवि सम्मेलनका साथै युवा वर्ष मोदी पुरस्कार वितरण गर्ने जनाएको छ।
2: साताको अन्तिम दिन आज सुनको मूल्य तोलामै 4,800 रूपियाँले घटेको छ। कारोबार हुने साताको अन्तिम दिन सुनको मूल्यमा भारी गिरावट आएको हो। भाव घटेसँगै सुन आज तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 255 रूपियाँले घटेको छ। अघिल्लो दिन प्रति तोला 4,855 रूपियाँ रहेको चाँदी आज 4,600 रूपियाँमा किनमेल भइरहेको छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिक्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जानु।

0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग भोलिदेखि भारतको नयाँ दिल्लीमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनका लागि 20 भन्दा बढ़ी देशका नेताहरू सहभागी हुँदैछन्। दुई दिनसम्म चल्ने सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी जिनपिङदेखि इरानी राष्ट्रपति मसूद पेजकियनसम्मका विश्वका नेता सहभागी हुँदैछन्। उच्च सुरक्षा जोखिम भएका नेताहरूको समेत सहभागिता हुने भएकाले नयाँ दिल्लीमा आकाशदेखि सड़कसम्म कड़ा सुरक्षा व्यवस्था गरिएको छ। विश्वका शक्तिशाली नेताहरूको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। विदेशी पाहुनाहरूका लागि सेन्ट्रल दिल्लीका एक दर्जन बढ़ी प्रिमियम पाँच तारे होटलहरूका 3500 बढ़ी कोठाहरू बुक गरिएका छन्। रूसी राष्ट्रपति पुटिनलाई आईटीसी मौर्यमा राखिनेछ भने चीनिया राष्ट्रपति शी जिनपिङको टोली आज प्यालेसमा बस्ने बताइएको छ। सम्मेलनका क्रममा इन्दिरा गान्धी विमानस्थलदेखि कार्यक्रम स्थल भारत मण्डपसम्मका 35 भन्दा बढ़ी मुख्य सड़कहरूमा यातायात आवागमन प्रतिबन्ध लगाइएको छ। सुरक्षाको कारण देखाउँदै आजदेखि पर्सीसम्म दिल्लीमा लकडाउन बराबरको कड़ाई गरिएको छ। सरकारी कार्यालय, विद्यालय र अदालतहरू बन्द गरिएका छन्। सम्मेलनका लागि रूसी राष्ट्रपति पुटिन दिल्ली पुगिसकेका छन् भने चीनी राष्ट्रपति शी जिनपिङको टोली अपरान्हसम्म दिल्ली पुग्ने बताइएको छ।
1: अब खेल प्रसंग, नेपाल भलिबल लीग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुने खेल साँझ 6 बजे शुरू हुनेछ। लीग चरणमा दुवै टोलीले 5 खेलमा 4 जित र 1 हार बेहोरेका थिए। यसअघि काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। काठमाडौँ सोही नतिजा दोहोर्याउँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिने योजनामा छ। आजको विजेताले भोलि उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। प्रतियोगिताको विजेताले 20 लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
0: हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801। जनक पौडेली, 98520-58344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्धटोल, सङ्कुवा सभा।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 029-590-667 र 98420-22-667।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
16: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
19: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
20: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
21: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
22: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
23: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
24: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
23: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
24: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
23: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
24: ए ल ल, सँगै जाउँ न भाइ।
25: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
24: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
25: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
24: सम्पर्क नम्बर 9860964400
25: र 9819327375।
26: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
24: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
26: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
24: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
26: प्रोप्राइटर लक्ष्मी काफले।
24: सम्पर्क 9843347262,
26: 9010555580
24: र व्हाट्सएप नम्बर 9852286646।
15: यसको घर घरको आँगन पुग्छ फेरो फेरो।
18: celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa 95.5 MHz.

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको एक बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा आयो।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन त काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग

0: छ। त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
0: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
1: सम्पर्क 0249140084 र 9840045827।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295260061,
1: 0295703315
3: र 9852607177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: ओहो लु नमस्कार है सर.
2: ओहो लु नमस्कार है सर. नमस्कार. अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर. ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला.
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ.
3: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
4: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155.
5: More style, more design. Total Tailors.
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त.
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि.
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल.
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ. हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ. साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ. प्रोप्राइटर प्रतीक्षा दाहाल. सम्पर्क नम्बर 98163555553 र 98423180049.
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ.
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल.
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
8: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल.
8: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ.
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ. दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल
9: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा. फोन नम्बर 029562320 र 98420505041.
0: नमस्कार है सर. टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त.
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ. म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ. छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ.
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो. सँगै जाउँ न त सर.
10: ए ल ल, सँगै जाउँ न भाइ.
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ.
9: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि.
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल.
9: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टाढ 0295-75-147
2: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
3: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295-60-580 99520-160-580 र 99421-08-181 ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
4: सरप्राइज जेनी यो गहना कस्तो छ
5: यस्तो पनि गहना लाउँछन्
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि झन् आकर्षक गहना ल्याइदिनु है भनेको त
4: नरिसाउ न अर्को पनि ल्याएको छु ल हेर त यो कस्तो छ
5: आहा सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त कहाँ किन्नु भएको
4: अन्त कहाँ हुनु र त्यही दुर्गा ज्वेलरीमा त हो नि
5: हजुर तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस् यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्
4: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्खुवा सभा
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59-801 जनक पौडेली 98520-58-344 र 0295-60-248
4: दुर्गा ज्वेलरी उद्योग खाँदबारी 1 बुद्ध टोल सङ्खुवा सभा
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
7: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
7: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
6: प्रोप्राइटर लक्ष्मी काफ्रे
7: सम्पर्क 98433-47-262
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-646
8: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 MHz

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
2: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
10: साथै 98-5-20-55-768 मा

0: व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98 1 63 55 553 र 98 4 23 18 049।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98 4 33 47 262,
11: 98 10 55 55 85
12: र व्हाट्सएप नम्बर 98 5 20 28 646।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खातबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946000
10: र 9819320375।
14: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: यस्तो पनि गहना लाउँछन्?
14: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
14: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
14: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
14: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602048।
14: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575147147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण, बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन, सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई, प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप, प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल, चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी, हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा, र इंग्ल्याण्डका रुइस हलले न्यूक्यासलसँग सन् 2031सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाड़ापखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्तिबाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्तिबाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खण्डका रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढ़ीबाट प्रभावित सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेसका सांसद रेणुका काउसा र जयपति रोकायले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्य क्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। सुबाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ, कान मेरो बुच्चै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढ़ी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला, बाल बालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दवाब र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो।
विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला

0: च्याप्रो बेसी हाकु बेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड़ दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाई छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासूसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढ़ाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट संचालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेण्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंग्ल्याण्डका 22 वर्षीय खेलाड़ी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल। चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंग्ल्याण्डका लुइस हलले न्यूकासलसँग सन् 2031सम्मका लागि नयाँ सम्झौता गरे।
3: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
6: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्कसँग।
9: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले रसुवा भटेकोशी बाढ़ीबाट विस्थापित भएर काठमाडौँमा रहेका 132 जना बाल बालिकालाई विद्यालय पठाउन थालेको छ। नागार्जुनमा रहेको पहेँलो गुम्बामा आश्रित बाल बालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीता माता विद्यालयमा पढ़ाउन थालेको हो। विद्यार्थीलाई पुस्तक र दिवा खाजा समेत उपलब्ध गराइएको छ। उनीहरूको मनमा पुगेको चोट कम गराउन, बाल बालिकाका आवश्यकता र उपलब्धताको बारेमा थाहा काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले विद्यालयमै पुगेर बाल बालिकासँग संवाद समेत गर्नुभएको छ। विद्यालय जाने विद्यार्थीका लागि कोशिश नेपालले झोला र पोशाकको व्यवस्था गरिदिएको हो। त्यस्तै मनोसामाजिक परामर्श पनि प्रदान गरेको छ। आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआई स्कूलले गाड़ी उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक बाल विकास ECD-देखि कक्षा 12 सम्मका विद्यार्थी महानगरको सम्पर्कमा छन्। विद्यालयका प्रधान अध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालय आउने विद्यार्थीहरूको संख्या बढ़िरहेको बताउनु भएको छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-65-320 र 98-420-50-541।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बालोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
6: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खातबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, संखुवा सभा।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98 60 96 40 00
2: र 98 19 32 76 75।

संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शंख सभा 95.5 मेगाहर्ट।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606 79 र मोबाइल नम्बर 98 42 82 776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 98 42 59 801,
11: जनक पौडेली 98 520 58 344 र 0 29 560 248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुवा सभा। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
13: आयो सबको घर घरमा।
14: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
15: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
14: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
16: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
20: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।

0: भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तीजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 98560177।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।
6: ए साथी, ऊ त्यहाँ माथि हेर त, बादल भन्दा माथि कति राम्रो छ। मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो। तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165680 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, शङ्खुवा सभा।
5: खाँदबारी नगरपालिकाको अनुरोध।
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी शङ्खुवा सभा।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह, पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295901155।
10: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 9843447262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9520286646।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
16: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: उसाची

बजार विकसित रेली क्षेत्रको लगानी बढ्दै सरकारी सहयोग र प्रोत्साहनको खाँचो। राजविराजको सरकारी अस्पतालमा महिलाले भर्ना नपाई सडकमा बच्चा जन्माएको बारे छानबिन शुरू, दोषीलाई कारवाही गरिने स्वास्थ्य मन्त्रीको दावी। कृषि प्रदेशका विकास वृद्धिका लागि एकीकृत पहलको खाँचो, उत्पादन वृद्धि समेटिने स्तर र बजारीकरण बढ्न पाउने जो। भारतमा सोमबारदेखि 18 ब्रिक्स सम्मेलन शुरू, शक्ति राष्ट्रका प्रमुख समेत सहभागी हुँदै विश्व समुदायको पर्खाइने निष्कर्ष। र भोटे कृषि बाढी पीड़ितको सहयोगार्थ धरानको खेल क्षेत्र पनि सक्रिय, बास्केटबल प्रतियोगिता गरी राहत संकलन, समस्त

0: 刘凤举刘没有了。
1: आजको खबर परिक्रमाबाट म गोपाल झापालको नमस्कार। खबर परिक्रमा रेडियो हिंसी परीक्षा 3.3 मेगाहर्जसँगै संघसभाको खाँडबारीमा रहेको रेडियो संघसभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनका साथै हाम्रो पात्र र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा भदौ 10 गते गएको भुटेकोशी बाढ़ीको 17 दिन सम्बन्धमा 1385 जनाको शव फेला पारेको छ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 100 धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 199, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला पारेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्क दिइन्छन्। बारीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भएका छन्। संखुवासभाको खाँडबारी 3 मिटर सभा खोला 16 किलोमिटर सड़कको दयनीय अवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै स्थानीयले सड़क डिभिजन कार्यालय 3 मिटरलाई तत्काल सड़क मरम्मत गर्न आग्रह गरेका छन्। सड़क लामो समयदेखि जीर्ण हुँदा स्थानीय बासिन्दा तथा यात्रुले शास्ति खेप्नका साथै दुर्घटनाको जोखिम बढ़े। आगामी असोज 15 गतेभित्र खाँडबारी सभा खोला मोटरबाट पूर्ण रूपमा मरम्मत गरी संचालन योग्य बनाउन माग गरिएको स्थानीय राजमणि भण्डारीले बताउनु भएको छ। सड़क डिभिजनले वर्षौंदेखि सड़क मरम्मतको आश्वासन दिँदै आएको भए पनि काम प्रभावकारी रूपमा अघि नबढेपछि शुक्रबार स्थानीयले हस्ताक्षर संकलन गरेर सड़क डिभिजन 3 मिटरमा ध्यान आकर्षण पत्र बुझाएका हुन्। सड़कका दुवै किनारका ठूला खाल्टा खुल्टी बनेका कारण दैनिक आवाजावत जोखिमपूर्ण बनेको छ। असोज 15 गतेसम्म सड़क मरम्मत नगरी जिम्मेवार पदाधिकारी कार्यालयमा बस्ने प्रयास गरे। कार्यालयमा तालाबन्दी गरी दैनिक कार्यालय समयमा कार्यालयको गेटमा कड़ा धर्ना दिने चेतावनी समेत दिएको स्थानीयले बताएका छन्। सड़कको दुर्दशाका कारण स्थानीय नागरिक यात्रु तथा सवारी साधन चालकहरूले लामो समयदेखि समस्या भोग्दै आएका छन्। पाँचतर्फको मिटलाजुङ गाउँपालिकामा बुढाको हत्या गरेको आरोपमा प्रहरीले आमा छोरालाई पक्राउ गरेको छ। मिटलाजुङ तीनका एक व्यक्तिको हत्या आरोपमा 43 वर्षीय महिला र उनका 17 वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको हो। पाँचतर्फका प्रहरी प्रमुख डीएसपी अनिश कुमार कर्णका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आमा छोरा मिलेर हत्या गरेको खुलेको छ। पक्राउ परेका दुवैजनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। स्वास्थ्य मन्त्री निशा नेपालले राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न छानबिन टोली गठन गरी परिचालन गरिएको जनाउनु भएको छ। शुक्रबार सिंह दरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समिति बैठकमा मन्त्री नेपालले घटना सार्वजनिक हुने बित्तिकै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा 5 सदस्यीय इथिकल कमिटी र मन्त्रालयको 11 तहका

0: क्युरेटिभ डिभिजन प्रमुख डाक्टर पवन रायमा जी सम्मिलितको टोली गठन गरिएको जानकारी दिनुभयो। सो छानबिन टोलीलाई तत्काल सत्य तथ्य पत्ता लगाउन राजविराज पठाइएको र त्यहाँ टोलीले जाँचबुझ गरिरहेको उहाँले जनाउनु भएको छ। उहाँले स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा प्यारामेडिक्स जोसुकैले भए पनि गल्ती वा कमजोरी गरेको देखि मन्त्रालयले निर्माण भएर कानूनी कार्यवाही अघि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको छ। उहाँको यही भनाइले हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: नेपाल मेडिकल काउन्सिलमा फोन गरेर यसमा चाहिँ के हो सत्य तथ्य भन्नलाई चाहिँ हामीले तत्कालै मेडिकल काउन्सिलको रजिस्टरलाई फोन गरेर उहाँको नेतृत्वमा पाँचजना एथिकल कमिटी साथै हाम्रो मन्त्रालयको इनआरओ लेभलको क्युरेटिभ डिभिजन प्रमुख गभर्नरलाई उहाँ समेत एउटा टिम गठन गरेर उहाँहरूलाई तत्कालै राजविराज पठाइएको छ र उहाँहरू त्यहाँ जाँच पटल गर्दै हुनुहुन्छ। कसको कमी कमजोरी हो त्यसमा सबैको पनि स्वास्थ्यकर्मी हुनुहोस्, प्रशासनबाट होस् या कुनै पनि नर्सिङ स्टाफ होस्, प्यारामेडिक होस्, कसले के गल्ती गरेको छ त्यसलाई चाहिँ निर्माण तरिकाले काम गर्नुहुन्छ। मन्त्रालयको एकदमै ध्यान आकर्षण भएको छ।
0: ओखलढुङ्गाको सदरमुकाम स्थित सिद्धिचरण नगरपालिका 11 राम बजारमा एउटा घर चर्किएपछि खाली गराइएको छ। लगातार परेको वर्षाका कारण घरको जग आसपासको जमिन कमजोर भएर भाषिएको हुन सक्ने आशंकापछि सम्भावित जोखिमलाई मध्यनजर गरेर घर खाली गराइएको हो। घरमा चिरा देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर घरको अवस्थाको बारेमा जानकारी लिएको हो। घर क्षतिग्रस्त हुन सक्ने जोखिम देखिएपछि घरमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभएको छ। लगातारको वर्षाका कारण घरको जग रहेको जमिनमा असर परेको हुन सक्ने निर्यात अभिवृद्धिका लागि उत्पादन सबै क्षमता विस्तार, बजार पहिचान, गुणस्तर प्रमाणीकरण, ब्रान्डिङ, प्याकेजिङ, वित्तीय पहुँच र भन्सार सहजीकरण सम्मका क्षेत्रमा एकीकृत पहल आवश्यक रहेको कोशी प्रदेशका सरकारवालाहरूले बताएका छन्। कोशी प्रदेश योजना आयोगको आयोजनामा प्रदेशमा निर्यातयोग्य वस्तु तथा सेवाको अवस्था, उत्पादन क्षमता, मूल्य श्रृंखला समस्या, व्यापार सहजीकरण तथा भन्सार सुधार विषयमा आयोजित अध्ययन तथा छलफलमा सहभागीले प्रदेशको अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी बनाउन तत्काल कार्ययोजना आवश्यक रहेको बताएका हुन्। प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ मुरलाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशबाट निर्यात गर्न सकिने वस्तु तथा सेवाको पहिचान, उत्पादनको वर्तमान अवस्था, बजारको सम्भावना तथा निर्यातमा देखिएका नीतिगत र व्यावहारिक समस्यामाथि विषयगत समूह बनाएर छलफल गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार तथा योजना आयोगका कार्यक्रम संयोजक डाक्टर मोहन सुवेदी कोशी प्रदेशको निर्यात क्षमता बढ़ाउन उत्पादन र बजार बीचको दूरी घटाउनु पर्ने बताउनु भएको छ। उहाँले प्रदेशमा उत्पादन हुने वस्तुको वास्तविक क्षमता पहिचान गरी उत्पादन, प्रशोधन, गुणस्तर लगानी, वित्तीय पहुँच र बजारलाई एउटै श्रृंखलामा जोडेर अघि बढ़नु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न उद्यमी, सरकारी अधिकारी लगायतले स्थानीय उत्पादनको बजार सुदृढ़लाई निर्यात प्रवर्धन गर्नुपर्ने बताएका थिए। प्रत्येक वर्ष भाद्र कृष्ण अक्षका दिन मनाइने कुशी औँसी पर्व वैदिक सनातन धर्मावलम्बीहरूले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्रिएर मनाएका छन्। शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यो दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश 30 दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। यस क्रममा धरान स्वरस्य मानव सेवा आश्रममा कुशी औँसी अर्थात बुवाको मुख्य रिङदिनको अवसर पारेर कोच फाउण्डेशन धरानले 65 जनालाई भोजन गराएको छ। फाउण्डेशनका पदाधिकारी तथा सदस्यहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै भोजन ग्रहण गराएका हुन्। मोरङमा 40 वर्ष अघिको हत्यामा संलग्न 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरी नेतृत्वको टोलीले बेलबारी 4 का रामकुमार राई, बालकुमार राई र बाबुराम राईलाई पक्राउ गरेको हो। कर्तव्य जनसम्मति मुद्दामा तीनै तहको अदालतले दोषी ठहर गरेका उनीहरू लामो समयदेखि फरारको सूचीमा थिए। उनीहरूलाई विशेष सूचनाका आधारमा आफ्नो घरबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जनाउनु भएको छ। कर्तव्य जेल मुद्दामा 3 जनालाई जिल्ला अदालतले 2061 साल जेठ 10 गते दोषी ठहर गर्दै कैदले सजाय सुनाएको थियो। मुद्दा जिल्लाबाट तत्कालीन पुनरावेदन अदालत विराटनगर हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले 2062 साल चैत 11 गते तल्ला अदालतको फैसलालाई सदर गरेको थियो। पक्राउ परेका मध्ये रामकुमार राईलाई 20 वर्ष कैद सजाय हुने फैसला थियो। सो मुद्दामा बालकुमार राई र बाबुराम राईलाई जनै 5 वर्ष कैद सजाय तोकिएको थियो तर सजाय हो। भुक्तान नगरिकन उनीहरू लामो समयदेखि फरार हुँदै आएको एसपी कटुवालले जनाउनु भएको छ। अदालतको फैसला सम्बन्धी अभिलेख अनुसार घटना 2043 साल असार 15 गते तत्कालीन डाँगीहाट गाविस 8 र बाङ्गुनी गाविस 21 सीमा स्थित खेतमा भएको थियो। घाँस काटेको विषयलाई लिएर विवाद हुँदा झगडा भएको र सोही क्रममा रामकुमार राईले खुकुरी प्रहार गर्दा आशाराम खवासको घटनास्थलमै मृत्यु भएको अदालतको फैसलामा उल्लेख छ। खबर परिक्रमामा अब पालो ब्रेकको।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सबै ठाउँ छानिस् मल्लम ड्राइभिङ स्कुल धनौट। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, ड्रोन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भयपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। निर्माण ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिन्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। मजुर किन्नुहोस् है, बजारमा निर्माण नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर दिग बहादुर निर्माणद्वारा सञ्चालित निर्माण ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर दिग बहादुर निर्माण, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856270030। जिजीले सम्पर्क 9703214490। निर्माण ड्राइभिङ स्कूल, सुरक्षित सिकाउ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रो सुन्दर बजार अमरदहामा अत्याधुनिक सुविधा सम्पन्न मोबाइल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँत प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। मोदल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिसको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू मधुकाल दाँत खोल्ने, बाँगाटुङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरीबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सफल उपचार गरिन्छ। मोबाइल डेन्टल केयर प्राली, अम्बरदहा बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706030।
3: हाम्रो विशेषताहरू ग्यास्ट्रिक अल्सर, हेपाटाइटिस, जन्डिस, मुर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
4: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, कान पाक्ने, टाउको दुख्ने, पेट भर्ने, मानसिक तनाव,
3: एलर्जी, दम, दाँत, नसा सम्बन्धी रोग, हर्निया, पेरालाइसिस,
4: स्पन्डिलाइटिस, साइटिका, बैक्टेरिया, मास्टाइटिस, ट्युमर, डायरिया, बाइल, प्रेसर, सुगर, चर्म रोग, मुर्छा, हिल, डन्डिफोर,
3: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोक्ने, बोल्ने, हिँडाउने,
4: तत्काल अपरेसन गर्ने पनि रोगहरू बाहेक सबै प्रकारका
3: सम्पर्क समस्या हाम्रो क्लिनिक सेन्टर प्राली दमक छ थाना अगाडि। फोन नम्बर 0375

0: गरेपछि बाँकी खबर पूर्वी पहाड़को प्रमुख पर्यटकीय गन्तव्य भेलेटार पछिल्लो दुई दशकमा पर्यटनको आकर्षणसँगै लगानको केन्द्र समेत बन्दै गएको छ। प्राकृतिक सौन्दर्य चिसो मौसम र साहसिक गतिविधिका कारण आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा परेको भेलेटारमा होटल तथा पर्यटन पूर्वाधारमा अरबौं रूपियाँ लगानी भित्रिएको छ। पछिल्लो समय भेलेटार र आसपासका नयाँ पर्यटकीय गन्तव्य विस्तार हुँदै जाँदा यहाँ वर्षभरि नै पर्यटकहरूको चहल पहल बढ़िरहेको छ।
1: पूर्वी पहाड़को एक मुख्य पर्यटकीय गन्तव्य हो भेलेटार। पर्यटन क्षेत्रमा भेलेटारको लगानी निकै लोभलाग्दो छ। दुई दशकमा भेलेटारले पर्यटकीय क्षेत्रमा अरबौं लगानी भित्र्याउन सफल भएको छ। उत्तरतर्फको क्षतिजमा लस्करौ सेटान हिमाल अनि वरा हरिया पहाड़को श्रृंखला अनि तल नागबेली सड़क दक्षिणतर्फ तराईका सुन्दर फाँट लम्पसार परेर फैलिएको कोशी नदी अनि कुहिरोको घुम्टोले छिन्ने सबै छोपिने छिन्ने भयो। यो प्रकृतिको रमणीय दृश्य देखिने स्थान हो पूर्वको पर्यटकीय नगरी भेलेटार। प्राय चिसो हुने भेलेटारको मौसम छिन्ने बगलिन्छ। एकछिनमा हुस्सुले भाग्छ अनि एकछिनमा घाम लाग्छ। गर्मीमा तराईबाट गर्मी छल्ने हजारौं आन्तरिक पर्यटक भेलेटार पुग्ने गर्दछन्। यस्तै जाडो या न तराईमा शीतलहर चल्दा समेत यहाँ घाम लागिरहेको हुन्छ। त्यही कारण पनि बाह्रै महिना यहाँसम्म आउने पर्यटकको कमी हुन्न। समुद्री सतहदेखि करिब 1420 मिटर उचाइमा पहाड़को टुप्पोमा अवस्थित भेलेटार भारतीय र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ। अहिले भेलेटारमा विदाको दिन दैनिक 1000 बढ़ी र अन्य दिन 300 हाराहरूमा पर्यटक आउने गरेका छन्।
2: गर्मी हुँदाखेरि एक त सबैभन्दा पहिला जिल्लाको मौसम हेरेर यहाँ मान्छेहरू चिसोको आनन्द लिन आउनुहुन्छ। पाठीहरू मन्दिरको दर्शन गर्दै पनि आउनुहुन्छ। अर्को हाइकिङ गर्दै तपाईँको तल धानबाट चाहिँ सर्व संस्कृति पार्कबाट हिँड्दै हिँड्दै सामेल गरी आउनुहुन्छ। त्यस पछाडिको यो स्काइवक टावरमा चाहिँ अब यो सिसाको ग्लासमा चाहिँ स्काइवक हिँडेर त्यहाँ चाहिँ एउटा चाहिँ एडभेन्चर छ। त्यो चाहिँ एकदम साहसिक पर्यटक भनेर चाहिँ त्यसलाई चाहिँ चित्रण गरिन्छ। रामजी त्यहाँ चाहिँ जनजाति पार्क लगायत आफ्ना घरहरू त्यहाँ होमस्टेहरू त्यहाँको रहन छन् त्यहाँको मान्छेहरू कस्तो खालको रहेछन् र त्यहाँ कस्तो चाहिँ के अरे चाहिँ कम्युनिटीको मान्छेहरू चाहिँ बस्दो रहेछन् भनेर त्यो खालको अवलोकन र त्यहाँको चाहिँ के अरे चाहिँ गाउँले परिवेश बुझ्नको लागि पनि कति मान्छेहरू आउनुहुन्छ।
1: त्यसो त पर्यटकीय क्षेत्रको रूपमा भेलेटारको इतिहास त्यति राम्रो छैन। विक्रम सम्वत 1990 सालमा पहाड़बाट नुन बोकाउन तराई लैजाने भेडा बिसाउने स्थान थियो। त्यो क्रम रोकिएपछि भेलेटार गुमनाम भयो। जब सुनसरीको भरान हुँदै 2034 सालमा भेलेटारसम्म सड़क आइपुग्यो अनि छाप्राहरू पनि बनिन थाल्यो। तिनै छाप्राहरू नै सामान्य खाजा सहित सुकुटी टेङ्गा पनि पाउन थाल्यो। 2050 सालसम्म पनि भेलेटारमा दास जस्तै हुने पर्यटक पाउन मुस्किल थियो। काठमाडौँमा होटल व्यवसाय गर्दै आउनुभएका व्यवसायी विष्णुराज श्रेष्ठको नजर एकाएक भेलेटारमा पर्यो। आफ्नै जिल्लामै केही गरौं भन्ने उद्देश्यले काठमाडौँमा होटल व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले 2050 सालमै भेलेटारमा लज सहितको होटल स्थापना गर्नुभयो। विस्तारै पर्यटक आउन थाले। 52 सालदेखि 58 सालसम्म होटल धेरै चलेको उहाँको भनाइ छ। जनयुद्ध सकिए लगत्तै भेलेटारमा होटलतर्फको आकर्षण बढ्यो।
3: काठमाडौँबाट यहाँ आउँदाखेरि अलिकति त्यो सोचेर भिजन मेरो कन्सेप्ट चाहिँ यो टुरिज्ममै लागेको हुनाले भेलेटारको टुरिज्मको अब आवश्यक नभए पनि चाहिँ म पक्कै पनि गरेरै देखाउँछु। यो टुरिज्ममै म सिकेको छु। म यसलाई चाहिँ निरन्तर यसलाई चाहिँ म यस्तो एउटा हब एउटा प्रोफेसन मैले एउटा त्यसमा अनुभव पनि प्राप्त गरिसकेको हुनाले मैले जिउ ज्यान र मैले मेरो मेहनत र सोचाइ नै मैले त्यसमा एकदम लागि परेर नै सायद भगवान्ले पनि साथ भएछ। त्यसले गर्दाखेरि मैले यहाँसम्म आउनुमा बिचको पिरियडमा गर्दै गर्दा एक दुई वर्ष मजाले पनि त्यसको दौडामा त्यहाँ दुई वर्षदेखि चाहिँ दिनै नभ्याउने जस्तो मैले पनि टुरिज्मले एउटा अनुभव प्राप्त गराएर आउने त्यो एउटा वातावरण बनाउनुमा एउटा
1: पर्यटकलाई लक्षित गर्दै भेलेटारमा अहिले साना ठूला गरी करिब 200 बढ़ी होटल सञ्चालित छन्। यहाँका होटलमा 2.5 अर्ब भन्दा बढ़ीको लगानी भित्रिएको होटल एसोसिएशन भेलेटारको तथ्याङ्कमा उल्लेख छ। भेलेटारकै कारण अहिले नामदेव देवीथान नमस्ते धर्मसम्म लगानी बढ्दो छ। अहिले भेलेटार र आसपासको क्षेत्रले दैनिक 1500 पर्यटकलाई बास दिन सक्ने होटल एसोसिएशन भेलेटारका अध्यक्ष टिमराज लिम्बुको भनाइ छ।
4: पक्कै पनि अहिलेको अवस्थामा ल
0: लगानी जुन होटलहरूमा लगानी निकै राम्रो लगानी हुँदैआएको छ र सर्भिसको हिसाबमा पनि अब यहाँनिर आजभन्दा अलिक वर्ष पछाडि फर्किरहेको चाहिँ अब त्यति राम्रो सर्भिस यहाँ पाउने थियो. अहिले चाहिँ लगभग स्टार लेभलको सर्भिस पनि पाइने भइसकेको छ र लगानीको सन्दर्भमा पनि यहाँनिर वर्षेनी पर्यटनमा चाहिँ लगानी भएको देखिन्छ. तपाईँ पनि हाम्रोमा यहाँनिर लक्षित होटलदेखि डेसिपिङ पिसी होटललाई बस्न लज सहितका होटलहरू छन् र विषयमा हामीलाई एक दिन डाटा चाहिँ हामीलाई चाहिँ जानु सकेको छैन र पनि हामीले यहाँनिर 500 मान्छे चाहिँ आसपासमा हटाउन सक्छौँ.
1: भोचारमा दर्शन नयाँ पर्यटन गन्तव्य थपिँदै गएका छन्. भोचार बजारबाट अलि माथि पिए थुन्की प्रमाण गइरहेका छन्. थुन्कीको टुप्पोमा आत्माघर रहेको छ. भोचारबाट 6 किलोमिटर टाढा केही वर्ष अघि पोखरी भेटावर निर्माण भयो. त्यहाँ पुगेर तराई र पहाड़का दृश्य अवलोकन गर्नेहरू दिनदिनै बढ़िरहेका छन्. भेटारबाट 8 किलोमिटर भन्कुटातर्फ भरेपछि पुगिने नमस्ते घरमा अर्को गन्तव्य हो. भेटार नजिकै ऐतिहासिक सागुरीगढ़ी र पाटीबरा मन्दिर समेत रहेका छन्. भेटार चोक नजिकै सोलिङ डाँडामा स्काई वाक निर्माण गरिएको हो जसले साहसिक पर्यटकलाई आकर्षित गरिरहेको छ. त्यस्तै जिपलाइन, फ्री फल जम्प र स्विम जस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका छन्.
4: जसमा हामीले एउटा स्काई वाक बनायौँ. अर्को भिस्टा लगिङ भार हुँदैछ, त्यसमा जेनसिन हुन्छ र अरू पनि थुप्रै ज्ञानहरू हामीले त्यसमा लगिन खोजिरहेको छ. त्यसमा जिपलाइनदेखि लिएर अरू विभिन्न चाहिने आइटमका खेल किसानमा विभिन्न बनाएका चिन्ह बनाउनुको लागि अगाडि बढिरहेको छ. र अब यसमा खास गरी चाहिँ यहाँका साथीहरू उद्योग व्यवसाय गर्ने साथीहरू लगाउनु छ र त्यो वातावरण बनाउने काम चाहिँ फेरि यहाँको स्थानीय यहाँको लोकल साथीहरू.
1: त्यसो त भेटार र भेटारको पर्यटन क्षेत्रले भुल्न सक्ने एक संयोग हो बेलायतका तत्कालीन युवराज चार्ल्स. भनौँ भन्कुटा राजमार्ग निर्माणको क्रममा बेलायतका तत्कालीन युवराज चार्ल्स 2038 सालमा भेटार आएर यहाँको सैलिङ डाँडा चढेर यो ठाउँको तारिफ गरेपछि यहाँ स्वदेशी तथा विदेशी पर्यटक भेटिन थालेको मानिन्छ.
0: अब सुनसादीको बजार भयो. कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रुपियाँले घटेको छ. नेपाल सुनसानी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको छ. हिजो सुनको भाव तोलामा 3,400 रुपियाँले बढ़ेर 3,05,800 पुगेको थियो. यस्तै आज चाँदीको भाव पनि घटेको छ. महासंघका अनुसार चाँदीको भाव तोलामा 225 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भएको हो. खबर परिक्रमामा नेपाल ब्रेकको

0: भूषण राष्ट्रिय खबर भारतमा शनिबार र आइतबार उदीयमान अर्थतन्त्रहरूको संगठन ब्रिक्सको 18 शिखर सम्मेलन शुरू हुँदैछ। लासकता नवा प्रवर्तन सहकार्य र दिगोपना नाम दिएको यस सम्मेलनमा डिजिटल पूर्वाधार कृत्रिम बौद्धिकता हरित अर्थतन्त्र ऊर्जा रूपान्तरण र ग्लोबल साउथ सहकार्यका लागि केन्द्रित हुनेछ। सन् 2009 रूसमा पहिलो ब्रिक्स सम्मेलन आयोजना हुँदा रूस भारत चीन र ब्राजिल मात्र सदस्य थिए। अहिले दक्षिण अफ्रिका इजिप्ट इथियोपिया इरान साउदी अरेबिया यूएई इण्डोनेशिया गरी 11 सदस्य राष्ट्र र 10 साझेदार राष्ट्र रहेका छन्। सम्मेलनमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने शुक्रबार नै भारत पुगेका छन्। सम्मेलनमा विश्व शक्ति राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरू बीच हुने छलफल र निष्कर्षलाई विश्व समूह चासोपूर्वक लिएको छ। खेल खबर भोटेकोशीका बाढ़ी पीड़ितहरूलाई सहयोग अर्थ धरानको खेल क्षेत्र पनि सक्रिय भएको छ। यसै क्रममा बाढ़ी पीड़ितहरूको लागि सहयोग गर्ने उद्देश्यले धरान स्थित होराइजन क्लबले खेललाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रात संक्रमण अभियान सञ्चालन गरेको छ। धरानको व्यस्त भानुचोकमा सञ्चालन गरिएको खुल्ला बास्केटबल प्रतियोगिता हेर्न आएका दर्शक व्यवसायी स्थानीय बासिन्दा तथा पैदल यात्रीहरूले आफ्नो क्षमता अनुसार सहयोग पेटिकामा रकम जम्मा गर्दै अभियानलाई साथ दिएका थिए। होराइजन क्लबको अध्यक्ष कविन मगरले संकलित सम्पूर्ण रकम कुनै सरकारी कोष वा मध्यस्थकर्ता मार्फत नभई स्वयं स्वपूर र बाढ़ी पीड़ितहरूको हातमा सुम्पिने बताउनुभयो। यस अभियानलाई जिल्ला बास्केटबल संघ सुनसरीले पनि साथ दिएको छ। संघका अध्यक्ष नारायण सुवेदीले विपत्को घड़ीमा युवा खेलाड़ीहरूले देखाएको सामाजिक जिम्मेवारी अनुकरणीय रहेको बताउनुभयो। यस अभियानलाई धरानका विभिन्न क्षेत्रले साथ दिएका छन्।
1: This is Radio Sankhuasabha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-75-061,
4: 0295-70-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
6: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-65-320 र 98-420-50-541।
7: अभिभावक गुमाएपछि 100 भन्दा बढी बाल बालिका संरक्षण विहीन भएको प्रारम्भिक विवरण, आवास सहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने बागमती प्रदेश सरकारको तयारी, पार्टी पुनर्गठनलाई लिएर एमाले भित्र मतान्तर, अध्यक्ष ओलीको बचाउ गर्दै उपाध्यक्ष थापाद्वारा फरक प्रतिवेदन पेश, म्यानमारको मुख्य शहर स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि हवाई सेवा अस्थायी रूपमा बन्द, र एनबीएलको फाइनल प्रवेशका लागि काठमाडौँ रेड्स र कर्णाली शिवराज बीच प्रतिस्पर्धा जारी।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण अभिभावक गुमाएर संरक्षण विहीन बनेका 109 जना बाल बालिकाको विवरण हालसम्म प्राप्त भएको बागमती प्रदेश सरकारले जनाएको छ। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ अनुसार बाढ़ी प्रभावित बालबालिकालाई आवास सहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुसार तथ्याङ्क संकलन भइरहेको छ। 18 भदौमा बसेको प्रदेश मन्त्री परिषद बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढ़ीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास र स्वास्थ्य संरक्षणको जिम्मेवारी प्रदेश सरकारले नै निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि मन्त्री तामाङले नुवाकोटदेखि लिखु गाउँपालिका 4 स्थित क्षेत्रपाल माध्यमिक विद्यालय चौघडाको स्थलगत निरीक्षण गरी सरोकारवालासँग छलफल गरेका छन्। विद्यालय परिसरमा रहेको 10 कोठे भवन मरमत गरी अभिभावकविहीन बालबालिकालाई आवासीय रूपमा राख्ने तयारी गरिएको उनले जानकारी दिए।
0: भोटेकोशी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1385 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अध्यावधिक विवरण अनुसार हालसम्म चितवनमा 364, नवलपरासी पूर्वमा 228 र नवलपरासी पश्चिममा 222, रसुवामा 185, नुवाकोटमा 199, धादिङमा 70, गोर्खामा 77, तनहुँमा 38 शव फेला परेका हुन्। यस्तै उपचारका क्रममा 2 जनाको काठमाडौँमा मृत्यु भएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि अझै 5130 जना सम्पर्क हालसम्म 13676 जनाको उद्धार गरिएको छ। हाल 337 जना विभिन्न 19 अस्पतालमा उपचाररत छन् भने 261 जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै 37 वटा होल्डिङ सेन्टरमा विस्थापितलाई राखिएको छ। नुवाकोटमा 2615, रसुवामा 775, धादिङमा 295 जनाले आश्रय लिइरहेका छन्। प्राधिकरणका अनुसार खोजी तथा उद्धारमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी 21,022 सुरक्षाकर्मी परिचालन गरिएको छ। क्षतिग्रस्त पुलहरूमध्ये हाल नुवाकोट को देवीघाटमा एक्रो ब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ।
1: एमालेको पार्टी पुनर्गठन गर्ने बारे 2 प्रतिवेदन पेश भएका छन्। उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन दिएका हुन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा 2 फरक प्रतिवेदन पेश भएपछि दुवै मिलाएर एउटै बनाउने निष्कर्ष निकालिएको छ। यो सँगै एमालेको पदाधिकारी तहमै पार्टी र नेतृत्व पुनर्गठनबारे बहस चर्किएको छ। कार्यदलका सदस्य सचिव समेत रहेका पोखरेलको प्रतिवेदनलाई अस्वीकार गर्दै अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले अर्को छुट्टै प्रतिवेदन तयार गरेका हुन्। उपाध्यक्ष थापाले पार्टी कमजोर हुनुको पछाडि ओली मात्र जिम्मेवार नभएको भन्दै पदबाट विस्थापित गर्न खोजिएको आरोप लगाएका छन्। महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक भएको भन्दै विधि तय गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्। पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओली अभिभावकीय भूमिकामा बसेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिबद्धता प्रकट गर्नु आवश्यक भएको जनाइएको छ। पार्टी पुनर्गठनबारे बनेको कार्यदलले आज बसेका छुट्टा छुट्टै बैठकमा प्रतिवेदन पेश गरेका थिए। बैठकपछि उपमहासचिव लेखराज भट्टलाई 2 वटा प्रतिवेदनलाई एउटै बनाएर पेश गर्ने बताए। आज र भोलि अध्ययन गर्ने र पर्सिबाट प्रतिवेदनलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय गर्ने जानकारी दिए।
0: कंग्रेसका तत्कालीन 30 केन्द्रीय सदस्यले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान गरी 15औं महाधिवेशन एकतापूर्वक सम्पन्न गर्न अपील गरेका छन्। पार्टीभित्रको आन्तरिक कलहले कंग्रेसलाई कमजोर बनाइरहेको भन्दै उनीहरूले सबै पक्षबीच सम्वाद, सहमति र सहकार्यबाट विवाद समाधान गर्न आग्रह गरेका हुन्। उनीहरूले पार्टी विभाजनतर्फ जाने कुनै पनि कदमले राष्ट्र र लोकतन्त्रकै हित नगर्ने बताएका हुन्। उनीहरूले कंग्रेसको नेतृत्व पंक्तिले विगतका अनुभवबाट पाठ सिक्दै पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताएका छन्। महाधिवेशन र त्यसयता विकसित घटनाक्रमबाट उत्पन्न विवाद र मतभेदलाई बोकेर बस्नुको साटो पार्टीलाई एक ढिक्का बनाउने संकल्प गर्नुपर्ने उनीहरूको भनाइ छ। अपीलमा कंग्रेसको आगामी 15औं महाधिवेशनमा सबै सदस्य सहभागी हुन सक्ने वातावरण निर्माण गर्दै नेतृत्व चयन र पार्टीको भावी दिशा स्पष्ट गर्नुपर्ने उल्लेख गरिएको छ। पार्टी सभापति गगन थापाको भूमिकालाई विशेष महत्वपूर्ण ठहर गर्दै उनीहरूले सभापति निर्वाचित हुँदै दुवै पक्षबाट जारी गरिएका महाधिवेशनका कार्यतालिका स्थगित गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह समेत गरेका छन्।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार
1: ललितपुरको सातोबाट स्थित एन्फा कम्प्लेक्समा जेएनजी आन्दोलनका शहीदहरूको शालिग अनावरण गर्ने कार्यक्रम विवादमा परेको छ। शहीद परिवारले शालिगको अनुहार आफ्ना सन्तानसँग नमिलेको भन्दै असन्तुष्टि जनाएपछि अनावरण कार्यक्रम स्थगित भएको हो। 45 शालिग मध्ये अधिकांशको काम समेत पूरा नभएको र हतारमा कार्यक्रम राखिएको मूर्तिकारहरूले बताएका छन्। कान्तिपुर कर्मी समर्पण श्रीले तयार पारेको सामग्री अबको कान्तिपुर सविस्तारमा।
2: सातदो बाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र बुधबार जेएनजी आन्दोलन दिवस पारेर जेएनजी शहीदका शालिग अनावरण हुने तयारी थियो, तर कार्यक्रम स्थल पुगेपछि शहीदका परिवारजनले आफ्ना सन्तानको अनुहारसँग शालिग नमिलेको देखे। उनीहरूले आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेर माहौल अर्कै भयो। शालिग उद्घाटन गर्न पुगेका गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्सा लगायतले शालिग अनावरण नै नगरी फर्कनु पर्यो। हामी गएर हेर्यौं तर अधिकांश शालिग हाम्रा शहीद छोराछोरीको रूप रंगसँग मिलेको थिएन। 18-20 वर्षको व्यक्तिको शालिग 80 वर्षको वृद्ध जस्तो देख्दा हामीलाई अप्ठ्यारो लाग्यो। जेएनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठ भन्छन्, 45 शालिग मध्ये धेरैका परिवारजनले शालिगको अनुहार आफ्ना सन्तानसँग नमिलेको भनेपछि कार्यक्रम स्थगित गर्नु परेको थियो। शहीदका परिवारजनले व्यक्ति र शालिग मिल्नुपर्ने भन्ने अडान त्यहाँ राखेको उनले बताए। अब काम सकेर 16 माघमा शहीद दिवसका दिन उद्घाटन गर्ने भनिएको छ। श्रेष्ठले भने काम गरिसकेपछि जेएनजी शहीद परिवार कल्याणकारी समाजलाई शालिग हस्तान्तरण गर्ने भनिएको छ। शहीद परिवारले नै रूप रंग नमिलेको भन्दै असन्तुष्टि जनाएपछि शालिग बनाउने मूर्तिकारको खोजीसँगै किन यस्तो त्रुटि भयो भन्ने आम जिज्ञासा बढ़ेको छ। तत्कालीन सुशीला कार्की सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सक्रियतामा यहाँ पार्क निर्माणको काम अघि बढ़ाइएको थियो। शालिग बनाउने काममा भने मूर्तिकार रवि साक्य, मनिष श्रेष्ठ र सुजित श्रेष्ठ सहित 20-21 जनाको टोलीले जिम्मा लिएको थियो। मूर्तिकार रविका अनुसार शालिग बनाउने काम आधा मात्र सकिएको थियो। अहिले जुन असन्तुष्टिको कुरा आएका छन् त्यसको मुख्य कारण काम नसकिँदै हतारमा शालिग राखिनु हो। 45 मूर्ति बनाउनु पर्नेमा कुनै मूर्तिको 50% त कुनैको 30% पनि काम सकिएको थिएन। रविले कान्तिपुरसँग भने 10-15 दिन अगाडि कार्यक्रमको खबर आयो, बब्लुजीहरूले अहिलेलाई यतिकै राखेर कार्यक्रम गरौं, पछि लगेर फेरि फिनिशिङ गर्नुहोस्, यसले शहीद दिवसको स्मरण पनि हुन्छ र काम भइरहेको जानकारी पनि हुन्छ भन्नुभयो। मैले शुरूमै मूर्ति सकिएको छैन, अहिले नराखौं भनेको थिए। उहाँहरूकै आग्रहमा मूर्तिहरू फिनिशिङ नै नसकी त्यहाँ ल्याएर राखिएको हो। शहीदका परिवारजनले अनुहारसँग शालिगको अनुहार नमिल्दा चित्त दुखाउनु स्वाभाविक रहेको उनले बताए। मलाई भए पनि त्यस्तै रिस उठ्थ्यो, हामीले त हाम्रो काम गर्न खोजेका हौं तर परिस्थिति अर्कै बनिदियो, उनले भने। रविले सबै मूर्तिलाई वर्कशपमा पुनः लगेर फिनिशिङ गर्ने बताए, तर आफूहरूलाई आइरहेको आरोपले भने साह्रै चित्त दुखेको उनले बताए। हामीसँग मनिष र सुजित एकदमै निपुण कलाकार हुनुहुन्छ, उहाँहरूले पूरा काम नसक्दै हतार गरिनु र उहाँहरूलाई गलत मूल्याङ्कन गरिनुले मन रोएको छ, उहाँहरू साह्रै दुखी हुनुहुन्छ, रविले भने। रविका अनुसार उनी आफै साथीहरूसँग जेएनजी आन्दोलनमा शरीक थिए। आन्दोलनमा बलिदानी दिनेको स्मृतिमा शालिग बनाउने योजना रवि र बब्लु गुप्ताकै थियो। रविहरू आफैले एक आपसमा पैसा जमा गरेर कामको शुरूआत गरेका थिए। हामी आफै अलिअलि पैसा राखेर जेएनजीको नाममा स्मारक बनाऊ भनेर निस्किएका हौं, उनले भने। यो कामका लागि सरकारबाट अहिलेसम्म 1 रूपैयाँ पनि नलिएको उनले बताए। उनले कुनै सरकारी बजेट, कोटेशन वा टेण्डर पास गरेर गरिएको काम नभएको पनि स्पष्ट पारे। बरू एनसेल र ग्लोबल ब्याङ्क जस्ता संस्थाहरूबाट थोरै सहयोग र बब्लुजीहरूबाट एडभान्सको रूपमा 4-5 लाख रूपियाँ लिएका छौ। 8-10 मूर्ति त मैले आफ्नै तर्फबाट बनाएको छु, उनले भने। कालीगढ़ भाइहरूले पनि कति त निशुल्क बनाएका हुन्। पूर्व खेलकुद मन्त्री तथा सांसद बब्लु गुप्ताले मूर्तिकारहरूले अहिले अनावश्यक गाली खानु परिरहेकोमा दुःख लागेको बताए। यो सरकारले पैसा हालेर बनाएको नै होइन, हामी मिलेर गरेको हो। उहाँहरूले पैसा नलिई काम गरिरहनु भएको छ, तर पनि भ्रष्टाचार भयो भन्ने खालका अफवाह छ, यसले हामीहरूलाई दुखी बनाएको छ, गुप्ताले भने। 3-4 जनाको अनुहार नमिल्दा विवाद सृजना भएको गुप्ताको भनाइ छ। सबै काम सकिसकेको थियो, 3-4 जनाको मात्र नमिलेको हो, त्यही पनि त्यति बेलाको फोटो अनुसार बनाउँदा फोटो र मान्छेको अनुहार फरक पर्नाले यस्तो भएको हो, उनले भने। अब उहाँहरूले हरेक शालिग फाइनल गर्नु अघि प्रत्येक शालिगका परिवारजनलाई नै बोलाएर देखाउनुहुन्छ।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
3: ओहो जेठा, बजार खरिद कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा।
4: कहाँ काका, हुलास जस्ता पाटा किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: ए, त्यसो भए त म हुलास जस्ता पाटा नै किन्छु नि काका।
6: हुलास भए अरू किन खोज्ने?
2: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
7: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
2: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
7: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिक्की तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
2: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: शर्मा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: खान्तिपुर डायरीमा अब बाँकी प्रसंग। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा अवरूद्ध सड़क यही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। नागढुङ्गा मुङलिन सड़क योजना पश्चिम खण्डका अनुसार सड़क खुलाउन अहिले ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सड़क निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सड़क आयोजनाका अनुसार सड़क पुनः सञ्चालनका लागि 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरिएको छ। निर्माण स्थलमा दैनिक 14 निरन्तर काम भइरहेको योजनाले जनाएको छ। सवारी आगमन सहज बनाउन आवश्यक पूर्वाधार तथा व्यवस्था मिलाउने तयारी पनि भइरहेको बताइएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य सड़क मार्ग अवरूद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणाली प्रभावित हुन थालेको छ। राजधानीको आपूर्ति व्यवस्थालाई सहज र सन्तुलित राख्न ग्यास बुलेट, मालवाहक सवारी साधन, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई प्राथमिकताका साथ सञ्चालन गर्न मिल्ने गरी सड़क खुलाउने तयारी भइरहेको योजनाले जनाएको छ।
2: चीनले नेपाललाई उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको 5 खेप काठमाडौँ ल्याइएको छ। चिनिया जनमुक्ति सेनाको विमान मार्फत यी सामग्री काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र नेपालका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी भएका थिए। आज ल्याइएको खेपमा डिजल जेनेरेटर, चिकित्सा सुरक्षात्मक मास्क, शव संरक्षणका लागि प्रयोग गर्ने फ्रिजर, डीएनए परीक्षणका लागि आवश्यक पर्ने उपकरण लगायतका सामग्री रहेको बताइएको छ।
1: यसैबीच नेपालमा कार्यरत दक्षिण कोरियाली गैर सरकारी संस्था ओम होङ गिल ह्युमन फाउण्डेशनले भदौ 10 आएको भुटेको सिबाडीबाट प्रभावितका लागि राहत अभियान शुरू गरेको छ। फाउण्डेशनले विज्ञप्ति मार्फत विपत्तिपछि खोज तथा उद्धारमा सहयोग गर्दै आएकोमा अब विस्थापित समुदाय र प्रभावित संस्थालाई राहत विस्तार गर्न लागेको जनाएको हो। तत्कालीन राहत अन्तर्गत फाउण्डेशनले काठमाडौँ मोडल अस्पतालसँगको समन्वयमा उत्तर गया स्वास्थ्य चौकीमा आज औषधि र बिरामी उपचारका लागि टेन्ट वितरण गर्ने भएको छ। फाउण्डेशनका अनुसार राहत कोष र अस्पतालको चिकित्सकीय विशेषज्ञतालाई संयोजन गरी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुदृढ गरिने बताइएको छ।
2: यसैबीच विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म भेलले नेपालमा बाढ़ीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि 1 करोड़ रूपियाँ सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ सहयोग गरेको हो। कम्पनीले अर्थमन्त्री डाक्टर सोनी मगले मार्फत सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाएको छ। सो सहयोगबाट प्रभावित समुदायलाई पुनर्स्थापित हुँदै सामान्य जीवनमा फर्काउन आवश्यक दीर्घकालीन पुनर्स्थापनाका प्रयासमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ। भेलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताएका छन्। उनले आगामी दिनमा पनि आवश्यकता परेमा आवश्यक समुदायलाई सहयोग गर्न सकिने उपायहरू खोजिरहने प्रतिबद्धता जनाएका छन्।
1: रसुवाको भोटेको सिबाडी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोशाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अरियाल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रदान गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ।
2: पहिरोले थुनिएर आज बिहान ड्याम बनेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका दुई र चारको बीचमा पर्ने हुङ्गा खोलाबाट पानी क्रमशः बहन थालेसँगै जोखिम कम हुन थालेको छ। ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलका अनुसार त्यहाँ बनेको तालको माथिल्लो भागबाट पानी क्रमिक रूपमा बहुँदै जाँदा जोखिम कम हुँदै गएको देखिएको हो। बिहान ठूलो पहिरो गई थुनिएर करिब 100 मिटर लामो ड्याम बनेको थियो। थुनिएको 3 घण्टापछि पानी बग्न थालेको थियो। ताल एकैचोटि विस्फोट भएमा त्यसबाट उत्पन्न बाढ़ीले ठूलो क्षति पुर्याउला भन्ने चिन्ता बढ़ेको थियो। ड्यामभन्दा माथि तल्लो भेगका खोला तथा तटीय क्षेत्रका बस्ती र संरचनाहरू जोखिममा थिए। तत्कालै जोखिममा पर्ने 3 जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गरिएको थियो।
1: पछिल्ला केही वर्ष यता विकसित भइरहेका कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले मानव अस्तित्व नै संकटमा पर्ने चुनौती बढ़ाएको छ। एआई निर्माता कम्पनी एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता जेकब कक्सनले एआई कम्पनीहरू सुपर इन्टेलिजेन्स विकास गर्ने होडमा गैर जिम्मेवार बनेको बताएपछि यो बारे बहस शुरू भएको हो। थप विवरण समेटिएको एक सामग्री अबको क्रममा।
2: आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका दुई प्रमुख अमेरिकी कम्पनी ओपन एआई र एन्थ्रोपिक दुबईमा काम गरेका 27 वर्षीय जेकब कक्सन अहिले व्यापक चर्चामा छन्। उनले बुधबार मात्रै एन्थ्रोपिकको अनुसन्धानकर्ताको पदबाट राजीनामा दिँदै एआईका सन्दर्भमा साझा गरेको एउटा चेतावनीमूलक भनाई इन्टरनेटमा बहसको विषय बनेको छ। जेकबले एक्समा पोस्ट गर्दै एआई प्रविधि निर्माण गरिरहेका अग्रणी कम्पनीहरू गैर जिम्मेवार बनेको र मानव जातिलाई नै जोखिममा पार्ने गरी सुपर इन्टेलिजेन्स बनाउने होडबाजीमा लागेको उल्लेख गरेका छन्। उनको यस्तो चेतावनीलाई समर्थन गर्दै एन्थ्रोपिककै अलाइनमेन्ट वैज्ञानिक होभान होभेनगरले अबको एक दशकभित्र एआईले सम्पूर्ण मानव जातिको विनाश गर्ने सम्भावना 10% भन्दा बढ़िरहेको दावी गरेपछि यो मुद्दा झनै चर्चाको केन्द्रमा आएको हो। सुपर इन्टेलिजेन्सलाई नियन्त्रण गर्ने स्पष्ट योजना नरहेको उनी स्वीकार गर्छन्। नेपाली समयअनुसार बुधबार बिहान सार्वजनिक भएको जेकबको पोस्टमा हालसम्म करिब 14 करोड भ्यूज छ। उनले 3 वर्ष ओपन एआई र एन्थ्रोपिकमा एआईको प्रशिक्षण अर्थात प्री ट्रेनिङ अनुसन्धानमा बिताएका थिए। एआई कम्पनीहरू एकअर्कालाई जित्ने होडबाजीमा लागेको, मानिसको जीवनसँग जुवा खेलिरहेको र प्रविधि नियन्त्रण बाहिर गइरहेको निष्कर्षमा पुगेपछि आफूले राजीनामा दिएको जेकबले विभिन्न संचार माध्यमसँगको अन्तर्वार्तामा बताइरहेका छन्। जेकबले केही महिना यता देखा परेको घटनालाई मुख्य चेतावनीका रूपमा औल्याएका छन्। 2 महिना अघि ओपन एआईको एआई एजेन्टहरूले स्वविवेक प्रयोग गरेर एक कम्पनी हगिङ फेसको पूर्वाधार ह्याकिङ गरेका थिए। जेकबले सीएनएनका एन्डरसन कपरसँगको कुराकानीमा भनेका छन्, यो एआईले आफ्नै इच्छाले सञ्चालनमा गरेको एउटा ठूलो ह्याकिङ अभियान हो। हामीले भविष्यमा यस्तै स्वतन्त्र इच्छा र उच्च क्षमता भएका एआई मोडलको विकास गर्दै गयौं भने उनीहरूले अत्यन्तै ठूलो विनाश निम्त्याउन सक्छन्। सुपर इन्टेलिजेन्स टूलहरूले संवेदनशील पूर्वाधार ह्याक गर्ने वा मानव प्रजाति नै समाप्त पार्ने खालका जैविक हतियार निर्माण गर्ने जस्ता काम गर्न सक्ने जेकबको ठहर छ। उनी भन्छन्, एआईले विश्वमा आफूलाई सक्रिय बनाउने र असर पार्न सक्ने धेरै तरिका छन्। मान्छेको निर्देशन नलिई एआई मोडल आफैले निर्णय गरेर यस्ता कार्य गर्नु साह्रै डरलाग्दो कुरा हो। जेकबका अनुसार अहिलेका मोडलबाट तत्कालै मानव विनाशको खतरा भने छैन, तर एआईले आफूलाई रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट अर्थात बुद्धिमानी बनाउने क्षमता हासिल गरेपछि स्थिति नियन्त्रण बाहिर जाने उनको तर्क छ। गणित र कोडिङका जटिल समस्या समाधान गर्ने क्षमता भएको तीव्र वृद्धिले यो खतरा निकै नजिकिने गरेको संकेत गर्ने जेकबले बताएका छन्। एआई कम्पनीहरू बीचको तीव्र प्रतिस्पर्धा हेर्दा कुनै कम्पनीभित्र बसेर सुधार ल्याउन असम्भव रहेको भन्दै जेकबले राजीनामा दिएको उल्लेख गरेका छन्। उनले एआई विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय सरकारी स्तरबाट कड़ा नियमन हुनुपर्ने माग गरेका छन्। वाल स्ट्रीट जर्नलका अनुसार एन्थ्रोपिकले शेयर बजारमा सूचीकृत हुन लागेको र 2 खर्ब डलरको मूल्यांकन खोजिरहेका बेला उनले ठूलो आर्थिक लाभ त्यागेर राजीनामा दिएका हुन्। जेकबको चेतावनीपछि अमेरिकी राजनीतिमा पनि तरंग पैदा भएको छ। सिनेटर बर्नी स्यान्डर्सले एआई निर्माण गर्नेहरू स्वयंले नै यसको खतरा स्वीकार गरेको भन्दै जेकबको भनाइमा सहमति जनाएका छन्। स्यान्डर्स र सांसद ग्रेग कासारले सुपर इन्टेलिजेन्समाथि प्रतिबन्ध लगाउने र एआई विकासलाई केही समय रोक्ने घोषणा गरेका छन्। एन्थ्रोपिकका प्रवक्ताले सीएनएनलाई प्रतिक्रिया दिँदै एआईका फाइदा र अभूतपूर्व जोखिमबारे कम्पनी सधैँ पारदर्शी रहेको बताएका छन्। कम्पनीले सबैभन्दा बलियो सुरक्षा मापदण्ड र रेस्पोन्सिबल स्केलिङ पोलिसी अपनाएको दावी गरेको छ। एन्थ्रोपिकले हालै सार्वजनिक गरेको रिस्क रिपोर्ट 2026 एआई मोडलहरूले स्वायत्त रूपमा संस्थाका कोड वा सुरक्षा अनुसन्धानलाई बिगार्न वा दुरूपयोग गर्न सक्ने सम्भावनाको विश्लेषण गरिएको छ। हालका मोडलहरूमा गोप्य रूपमा प्रणाली छल्ने क्षमता कमजोर भएकाले यसको समग्र जोखिम न्यून रहेको रिपोर्टमा उल्लेख छ। एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो ओमोदेइ र ओपन एआईका प्रमुख कार्यकारी श्याम अल्टम्यानले पनि विगतमा एआईको अस्तित्व सम्बन्धी खतराबारे सार्वजनिक रूपमा चेतावनी दिँदै आएका छन्। ओपन एआईका मुख्य वैज्ञानिक जेकब पाचोकीले पनि मेसिन इन्टेलिजेन्सको द्रुत वृद्धिका परिणामबारे कसैको तयारी नपुगेको भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरेका छन्। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई झाडा पखाला लागेको भेटिएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको विवरणमा झाडा पखाला लागेको पाइएको हो। सचिव देवकोटाले पछिल्लो विपदबाट स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण पाठ सिकाएको भन्दै आगामी दिनमा वन्य संरचना र जलवायु अनुकूलन बनाउनु पर्नेमा जोड़ दिए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: दैनिक रु 197 रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
5: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
4: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
5: सतर्क बनौ, सुरक्षित रहौ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
6: ओहो जेठा, बजार हिँड कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडा जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
7: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
9: उल्लास भए अरू किन खोज्ने?
1: डायरीमा अब आर्थिक प्रसंग। शरद ऋतुमा मनास्लो हिमाल चढ़न अनुमति पाएका आरोहीहरू आधार शिविर पुग्न थालेका छन्। पर्यटन विभागका अनुसार यस वर्ष हिमाल आरोहणका लागि 35 आरोहण दलबाट 422 जनाले अनुमति लिइसकेका छन्। 313 पुरूष र 109 महिलाले यस वर्ष मनास्लो आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ। मनास्लो आरोहणको तयारी पनि शुरू भइसकेको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार यस सिजनमा मनास्लो आरोहण गर्ने विदेशीको संख्या अन्य हिमालको तुलनामा बढ़ी छ। मनास्लो संरक्षण क्षेत्र का अनुसार आरोहण अनुमति लिएका मध्ये आजसम्म 18 ट्रेकिङ एजेन्सीबाट 190 जना आरोही सामागाउँ पुगिसकेका छन्। भदौ पहिलो साताबाटै आरोही र सहयोगीहरू सामागाउँ भएर बेस क्याम्प जान थालेको एमक्यापका सूचना अधिकारी भुवन ओझाले जानकारी दिए।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00 AM बाह्र बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ।

0: असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ त्रिरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98 5 60 177।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0935605080, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानदारी 1 सम्खुवा सभा।

0: राधाक्षीज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लुको कोट र खाडीको दौरा सुरुवाल।

0: पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860 4640
0: र 9919 3275।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला।
1: केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
0: बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 वटा मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला किशोरी बालबालिका अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण लैंगिक हिंसा दुर्व्यवहार मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
5: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी राहत घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन दबाव तथा झूठा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म। त्यसलाई 266 चाहिँ अब डिस्चार्ज भइसक्नु भएको तथ्याङ्क छ।
5: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्ण भीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरेर इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सड़क छिटो सञ्चालनमा ल्याउने 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 घण्टा निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: हामी त्यतिखेरका अब अग्नियानी भनिहाल्नुभयो हामी चौध महाधिवेशन केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू जिन्नाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री पूर्व मुख्यमन्त्री वर्तमान मुख्यमन्त्री हामी सबैको भनाइकन सम्पूर्ण पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका आठ बजे पाँच बजेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
5: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी कासा रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
9: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलीजुली नेपाली। फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
10: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईले यो खोप लगाउनु भएको छ कि छैन,
13: छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनु सही। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोधोज घरती मगर:
14: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक हामीले नियन्त्रण गर्न सक्छौँ। त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिन नमिल्ने हो। यदि खोप पनि यो धनुष संकार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
13: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रंजितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं।
15: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौं। निलो कार्ड पनि लगभग लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीड़ित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौं। र अर्को बनायौं पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीड़ितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायो। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ। हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 98512-64001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 98010-60023।
13: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
9: 5 दिन हिजो 21 सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाई 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ 3 गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डायमा ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
13: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
0: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला? यसको जोखिम र सावधानी:
16: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
0: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
17: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढ़ीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढ़ीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
16: अहिले पछिल्लो चिन्तनबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुटछिट्टै बेहोर्न पनि पर्न सक्छ अथवा 100 वा 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यसकारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
18: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
16: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-2 घण्टाको लागि ठूलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यसकारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढ़ी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यसकारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घण्टाको लागि कुनै बाढ़ी खोला बढ्ने चाहिँ हुन सक्छ। तर अब निरन्तर पानी झरी र ठूलो बाढ़ीको सम्भावना चाहिँ छैन।
18: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङदी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
16: मर्स्याङदी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङदी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढ़ी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङदीमा मात्रै होइन, समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिरिदिने बाढ़ीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यसकारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौ भन्न सक्छौ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
18: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुभएको छ।
16: आज एक बिहानै हामीले त्यो खबर सूचना आयो, आउनसाथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
13: पर्वतको अन्नपूर्ण गाउँपालिका एघार स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
16: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मोगली नारायणगढ सडक खण्डा कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यत उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढ़ी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बीपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाड़ी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
13: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
16: अब यो चाहिँ सबैभन्दा महत्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ, सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवतजावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौं भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
17: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,00,00 रूपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढ़ीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढ़ी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढ़ेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्रयाक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनः

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
10: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
11: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
12: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
12: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
12: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाल्गोटिङको दाँत मिलाइने,
12: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
12: सम्पर्क नम्बर 029590667 र 9842226667।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूपूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू

0: गर्छ भने आजदेखि नै सुर्सी लाउन निशान टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 9852601177।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843218049।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डीएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमूना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लड़ाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्यूयर्कको ग्राउण्ड जीरोमा पीड़ित परिवारहरू जमा भएका छन्, जहाँ अरू दुईवटा विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरूद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढ़ाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखड़ाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार दुईपटक टेलिफोन सम्वाद गरेको बताइएको छ। रूस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रूसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रूसले किएव स्थित पेट्रोल स्टेशनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रूसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रूसले युक्रेनमाथि पूर्ण स्तरको अधिक्रमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रूस सम्बद्ध तत्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढ़ी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डीएनए नमूना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डीएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डीएनए को नमूना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डीएनए नमूना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट हामीले डीएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डीएनए
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमूना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमूनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौं।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन। तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो चितवनमा जानको लागि चाहिँ बीचमा चाहिँ जाने काम एउटा सडक थिएन। सानो सानो एक्जिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्निएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ। ठुलो एक्जिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक थ्रु हुन्छ।
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्लो चलेकै छ, ढोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै प्रस्पेक्टिभबाट आँसु चाहिँ काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होप चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्टरेस रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ। दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ दोजर ठुलो फसेको अवस्था छ। माथि जानै सकेको अवस्था छैन। कमसे कम भेट बढी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र राहतको, स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 को हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ। त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले, टनेलभन्दा बाहिरको काम, यो दलदल आदि क्याटेगोरी चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिसकेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकेका पनि छैनौँ। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइरहेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था। फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुननिर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुन सक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुन सक्छन्। कुन ठाउँमा सुरक्षित स्थान छ, त्यो सुरक्षित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएस हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढ़ीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढ़ीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, जस्तै रसुवाको लिएर नुवाकोट बस्नु भएको छ, नुवाकोट अलि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भए जस्तो भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्।
6: सबै बच्चाहरूलाई चाहिँ आमापिहीन बाल बालिकाहरू छन् उहाँहरूलाई एउटै ठाउँमा राख्न सकिएको छैन। बालु आमापिहीन भएका बाल बालिकालाई चाहिँ आवासीय रूपमा हामीले स्थापन गरेका छौँ, त्यहाँ बच्चाहरूलाई सम्पूर्ण चिजहरू त्यहाँ उपलब्ध गराएका छौँ।
4: त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लीडका रूपमा कार्यरत रत्न राज ओझाले बताए।
7: ट्रमा छ, आघात भएको छ, स्कुल जान नपाएका कारणले आफ्ना नियमित गति काम गर्न सकिरहनु भएको छैन। आवश्यकता भनेको साइको सोसियल सपोर्ट हो। उहाँहरूलाई स्कुल कन्टिन्युसन गर्न सकियो भनेपछि पढाइमा निरन्तरता अनुभव थाल्यो, स्कुल जान थाल्नुभयो भनेपछि केही किसिमले यो आघात यो ट्रमाबाट अलिकति घटाउन सकिन्छ।
4: बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरू बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्ग बारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढ़ीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
8: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथि लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
8: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
8: अब 4-5 दिनभित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
8: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
8: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ टिम गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 27 गते शनिबार भाद्र शुक्ल प्रतिपदा 12 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय हुने, एमालेमा दुई प्रतिवेदनले जुहारी, कांग्रेसको दुवै पक्षीय महाधिवेशनको तयारीमा, बालेन सरकारद्वारा 5 महिनामा 63 पदमा उच्च स्तरीय नियुक्ति, 6 लाख बच्चा बाबुआमासँग बस्दैनन् लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको आरोहीले खचाखच मनास्लु आधार शिविर शीर्षकको शुभ समाचार।
0: शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यति बेला आरोहीले खचाखच भरिएको छ। यो ऋतुमा आरोहण गर्ने अनुमति लिएका 29 टोलीका 348 जना आरोही तथा उनीहरूका सहयोगीहरूले बेस क्याम्प खचाखच भरिएको बेस क्याम्प नजिकै रहेको सामा गाउँका मिंगर सेलिङ लामाले जानकारी दिएका छन्। चुम्बुनुब्री गाउँपालिका वडा नम्बर 1 स्थित 8163 मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका 348 जना मध्ये धेरै जसो आरोहीहरू नजिकको बस्ती सामा गाउँमा आइसकेका छन्। अधिकांश आरोहीहरू काठमाडौँ तथा आरखेत सेउती आरूघाटबाट हेलिकप्टर चार्टर गरी सामागाउँ आउने गर्दछन्। उनी भन्छन् कोही मनाङतिरबाट हिँडेर पनि आउने गर्छन्। आरोहीका लागि प्रयोग हुने सामानहरू पनि हेलिकप्टरभित्र राख्न मिल्ने सामान हेलिकप्टरमै र लामा तथा ठूलो साइजका सामान खच्चरलाई बोकाएर सामागाउँसम्म पुर्याउने गरिन्छ। आरोहीका सामान सामागाउँबाट भने स्थानीय बासिन्दाले बोकेर बेस क्याम्पसम्म पुर्याउने गरेका छन्। अहिले धमाधम आरोहीहरू आउने तथा सर सामान ढुवानी गर्ने काम चलिरहेको अर्का स्थानीय नाङसेल छोदेन लामाले जानकारी दिएकी छन्। आरोहीका लागि रोप फिक्सिङ गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ। पर्यटन विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा विभिन्न हिमाल चढ्न अनुमति दिएका मध्ये मनास्लुका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित मुलुकहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यानाकर्षण गराउने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 देखि 28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्च स्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर 24 अर्थात असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न राष्ट्रका सरकार प्रमुखहरूले धारणा राख्ने उच्च स्तरीय छलफल सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनैतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गत वर्ष भएको जेएनजी आन्दोलन त्यसपछि सम्पूर्ण निर्वाचन र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। भदौ 10 भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनको प्रमुख विषय जलवायु न्याय हुने भएको छ। महासभामा नेपालको प्रमुख एजेण्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज 8 शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसकी स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी व्यथा लागेपछि राजविराज 14 वर्षाएकी बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रूपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 बिहिबार बिहान 4:30 अस्पताल छेउको सड़क पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्यकर्मी र उपकरण बीच प्रस्तुति गराउनु पर्ने महिलाले सड़कमा बच्चा जन्माउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतम बताउँछिन्। यो क्रूर अमानवीय र आपराधिक काम हो। उनले भनिन् निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन। गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा आजको कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ।
2: सन्नाटामा रसुवा शीर्षकमा खबर छ। बारीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो एक दिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रू बेसी लिङलिङ टिमुरे खट्टे खोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै अस्तित्व छैन। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बिहिबार दिउँसो 2:30 5 जना व्यक्ति अनुयाय गरिरहेका थिए। माथिल्लो त्रिशुली 1 आफ्नो भाइ हराइरहेकाले खोजिदिन प्रमुख जिल्ला अधिकारी प्रजीय कमल प्रसाद पाण्डेलाई अनुयाय गरिरहेका थिए। उत्तम थापा 4 अघि मात्रै रसुवा हाजिर भएका पाण्डेले खोजीमा कुनै कसुर बाँकी नराख्ने भन्दै थापालाई सान्त्वना दिए। त्यस्तै प्रभु बैंक टिमुरेमा कार्यरत भाइ किशोर गौली हराइरहेकाले त्यहाँको अवस्था आफैले हेर्न पाए हुन्थ्यो भन्दै उनका दाई र साथीहरू प्रजय पाण्डेलाई भेट्न पुगेका थिए। किशोर पैसा राख्ने भल्टको जिम्मेवारीमा रहेको र कार्यालय समय अगाडि नै बाढ़ी आएकाले भागेर कतै गए कि भन्ने झिनो आशा दाई र साथीमा थियो। त्यसैले खोजी तीव्र पार्न उनीहरूले आग्रह गरिरहेका थिए। बाढ़ीमा आफ्नो अस्तित्व समेत गुमाएको टिमुरेमा उद्धारकर्मी पठाउन सकिने अवस्था नै छैन भन्दै प्रजियासँग पनि सम्झाउनुको विकल्प थिएन। अन्तिममा किशोरका दाई र साथीहरूले सोधे, परिवार प्रतीक्षा गरेर बसिरहेका छन्, हामी के सन्देश लिएर जाउँ त? टिमुरे क्षेत्रको सबै परिस्थिति बताएर प्रजियाले आफू हरेक समय फोन उठाउन तयार रहेकाले निजी नम्बर पनि लिएर जान आग्रह गरेपछि उनीहरू फर्किए। कार्यालयमा तारन्तार फोनको घण्टी बजिरहेको थियो। करिब 3:30 बजे प्रजिय पाण्डेलाई एउटा फोन आयो। त्यो फोन पनि बाढ़ीमा हराइरहेका व्यक्तिको खोजीका लागि थियो। फोन गर्नेले रसुवा नाकाबाट आफ्नो मान्छे हराइरहेको तर खोजी नभएको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। प्रजिय पाण्डेले भनिरहेका थिए, टिमुरे र रसुवागढ़ी क्षेत्रमा 20 वर्ष बसेको मान्छेले पनि कहाँ के भयो भन्न नसक्ने गरी बाढ़ीले सोरेको छ। हजुरको मान्छे सकेसम्म खोजिरहेका छौं, आफ्नो मान्छे गुमाउनु भएको छ। तपाईँको आक्रोशप्रति कुनै गुनासो छैन। त्यस्तै पर्यटन क्षेत्रमा 52 अर्बको क्षति, होटलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा यसैसँग खबर छ। तिब्बती क्षेत्रबाट भोटेकोसी उदय त्रिशुली नदीमा आएको हिमबाड़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्रै 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित भोटेकोसी हिमबाड़ी क्षति मूल्यांकन समितिले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हिम चट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र कुल 52 अर्ब 13 करोड़ 65,76,500 रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य सहदेव धमलाको समेतमा निजी क्षेत्रका प्रतिनिधिहरू समेत आबद्ध रहेर काम गरिरहेका छन्। सन्नटामा रसुवा, बाढ़ीको सन्नटा सिंगो जिल्लामा शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएको 13 दिन बितिसकेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णभीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा 1 दशक अघि नै त्रिशुली पारिस समानान्तर सड़क निर्माण योजना अगाडि सारिएको थियो, तर त्यो सड़क निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा 1 दशक अघि 900 मुगलिङ सड़कसँगै पारीबाट समानान्तर सड़क निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्ने धार्के 12.4 किलोमिटर र विशालटार फिसलिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्ने धार्के सड़क निर्माण गर्न 4 अर्ब 30 करोड़ रूपियाँ लाग्छ। यसमा अधिकरण गर्नुपर्ने जग्गा करिब 500 रोपनी पर्दछ। काठमाडौँको लाइफ लाइन सड़क अवरूद्ध, पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ।
2: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 वटा ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सृजना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 वटा हिमताल कुनै पनि बेला विस्फोट हुने खतरायुक्त छन्। भट्टराईले भनेका छन् त्यसमध्येका 25 वटा हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरबार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवा सभाको तल्लो बरोड, सोलुखुम्बुको लुमडिङ चोछो र होङगुटु तथा मनाङको ठुलागी सहित 4 वटा हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। यीमध्ये सबैभन्दा ठूलो र गहिरो हिमताल तल्लो बरूड हो। यसको क्षेत्रफल 2 वर्ग किलोमिटर भन्दा बढ़ी रहेको छ। यो हिमताल 0.76 वर्ग किलोमिटरबाट बढ़ेर अहिलेको अवस्थामा पुगेको हो। यसको करिब 3-4 मिटर पानीको सतह घटाइने केन्द्रका उपनिर्देशक डाक्टर भट्टराईले बताएका छन्। होङ्गुटु 1 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ताल हो भने लुङदिङ छो 0.70 वर्ग किलोमिटरबाट 1.53 वर्ग किलोमिटरमा फैलिएको ठूलो ताल रहेको छ। होङ्गुटु विगतमा 0.46 बढ़ेर अहिलेको अवस्थामा पुगेको जनाइएको छ। त्यस्तै मनाङको ठूलागी हिमताल पनि 0.75 बढ़ेर 1 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। चार हिमतालको पानी खटाइने शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश भएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्किने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याएका छन्। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मा दिएको थियो। जस अनुसार पोखरेलले प्रतिवेदन तयार पारेपछि संयोजक थापाले आवश्यक परिमार्जन गरी अन्तिम रूप दिएर प्रतिवेदन बैठकमा पेश गर्न भनिएको थियो। तर पोखरेलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधार नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्यूजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउण्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने कांग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन